0: सूचना संगीत र मनोरञ्जन को अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो इट्स 7 एएम
2: अफिस आउन जान साह्रै गाह्रो भयो. एउटा साधन लिउँ कि भनेको, विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
3: लिन्छु मात्र होइन, भटभटे रिकन्डिसन एन्ड ओर्सबाट लिइहाल न. मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ.
2: ए हो र, म पनि त्यही जानु पर्यो. भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा हुने भयो.
4: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपथ मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ.
2: प्राइटर अमित फर्साई, भटभटे रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो. मोबाइल 98 5502 87 751.
5: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
2: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर 20 चनौली बजार चितवन. प्रोप्राइटर लोकनाथ लामिछाने. मोबाइल 98 5502 54. इमेल lok.logic2@gmail.com.
5: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ. लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोलुसन.

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
2: होइन दिदी कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर

0: ढोकामा मसिनो जाली हाल्ने
1: भरतपुर महानगरपालिका।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
3: घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 98451 75 223 98056 75 223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
5: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु

सबैलाई नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाधरि आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषय पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तान पन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितनबाट, चितनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रतनगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितनबाट, रेडियो साहिनो 89.8 MHz चरौली चितनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छैटौडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यहरूको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट। राजा मिति 2083 साल जेठ महिनाको आज 81 गते, तदनुसार इसवी सन् 2026 जुन 4 तारिक, सक सम्वत् 1948 नेपाल सम्वत् 1146 अनलागा रुद्र नामक सम्वत्सर उत्तरायण ग्रीष्म ऋतु, आज बिहिबार रहेको छ, अधिक जेठ शुक्ल कृष्ण पक्ष तिथि रहेको छ, आज चतुर्थी तिथि रहेको छ, विशेष गरी आज तिथि रहेको छ असाध्यै पवित्र तिथि, आज चतुर्थी तिथि रहेको छ, 38 गरी 57 पला रहेको छ, नक्षत्रमा रहेको छ उत्तर साधा नक्षत्र रहेको छ, 50 घडी 53 पला रहेको छ, योगमा रहेको छ शुभ योग रहेको थियो बिहानको 6:49 विशेष गरी बिहानको 7:45 शुभ योग तत्प्रान्त ब्रह्म योग रहनेछ, कर्णमा रहेको छ बाबा करण रहेको छ विशेष गरी 7:10 यानि कि बिहानको 8:02 बवकरण तत्प्रान्त बालावकरण रहनेछ, चन्द्रमा आज धनुराशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी वृष राशिमा आनन्दाद योगमा आज सौम्य योग रहेको छ, आज बिहान सूर्योदय 5:10 भयो भने सर सूर्यास्त 6:55 हुनेछ, आजको दिन मन घडी 13:45 रहनेछ, आज दिन विशेष रहेको छ, आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस भनेर पनि पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने
विशेष गरी ग्रह गोचरको विषय पनि जानकारी भनी म गराउनेछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष जानकारी भनी गर्नेछु। विशेष गरी आजको काल बेला यानि कि अशुभ समय भइरहेको छ। साँझको 5:12:53 साँझको 6:56:27 सम्म शुभ बेला रहेको छ भने अहिले लाभ बेलाको समय रहेको छ। दिउँसोको 12:02:11 विशेष गरी दिउँसोको 1:45:45 लाभ बेला रहनेछ। आजको शुभ बेला भने रहेको छ बिहानको 5:07:55 बिहानको 6:51:29 शुभ बेला रहेको थियो भन्दा पञ्चाङ्गले उल्लेख भने गरिएको छ। अब भने शुभ बेलाको समय रहेको छ विशेष गरी साँझको 5:12:53 साँझको 6:56:27 शुभ बेला भन्दा पञ्चाङ्गले उल्लेख गरेको छ। काले बेला भने दिउँसोको 3:29:19 साँझको 5:12:53 भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग पालो रहेको छ ग्रह गोचर। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा मकर राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मकर राशि आउँछ। उत्तर छाडाको दोस्रो चरण नाम आउँछ भोजराज अथवा भोजकुमारी नाम आउँछ। अन्त्यनाडी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा गराएँ र अब पनि पालिरहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूको लागि आजको दिन पुराना कामको चर्चा हुँदै जानेछन् भने मेहनत गर्दा उपलब्धिको स्रोत पनि प्राप्त हुनेछ। कर्म क्षेत्रमा गरेको साधना सिद्ध हुनेछ। मेहनतले सजिलो लक्ष्यमा पुर्याउनेछ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछन्। विभिन्न अवसर पछ्याउनेछन् भने दिगो अवसर प्राप्त हुनेछ। पदाचीन व्यक्तिसँग मित्रता बढ्न सक्छ। व्यवसायमा फाइदा हुनेछ। कर्मयोगले मान सम्मान समेत दिलाउने खालको योग भए राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिन्छ। सामाजिक दायित्व बढ्नेछ। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय रहेको छ। आजको मेहनतले भविष्यमा राम्रा प्रतीक्षा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछन्। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिन्छ। तारिवेका कामले लोकप्रियता समेत दिलाउने खालको योग भए राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइला। रोकिया काम देहार प्रतन गर्नु पर्ला। सोचेको समयमा काम नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयता विशेष ध्यान पुर्न होला। उपलब्धिको लागि केही समय प्रतीक्षा गर्नुपर्ला। समस्या दर्शाउँदा सहयोगीहरूको साथ पाइन्छ। प्रयत्न गर्दा गुमेको रकम जोगाउन पनि सकिने खालको योग भए राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। आर्थिक लाभ उठाउन सकिन्छ। भौतिक साधन जुटाउनुका साथै दिगो काम थाल्ने समय रहेको छ। अवसरले काममा उत्साह जगाउँदैछन्। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय रहेको छ। रमाइलो यात्रा सम्भावना रहेको छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जानेछ। तर मनोरञ्जनमा अल्मलिनाले लक्ष्यमा बाधा पर्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन समस्या पन्साएर अधिकार स्थापित गर्न सकिन्छ। प्रयत्न गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौड़मा समेत जित हासिल हुनेछ। बुद्धि र बल दुवैको उपयोगले फाइदा दिलाउनेछन्। कर्मयोगले भविष्यको बाटो समाउनेछ। मेहनतले काममा सफलता दिलाउनेछन्। परिश्रम परे पनि सजिलो लक्ष्य प्राप्त हुने खालको योग भए राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन अध्ययनमा राम्रो प्रगति हुनेछ। फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। सेवामूलक कामबाट धन लाभ हुनेछ। शुभ चिन्तकले साथ दिनेछन्। प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ। बौद्धिक प्रतिस्पर्धा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। गुरूजनको सुझाव र सन्तानको सहयोगले फाइदा उठाउन पनि सकिने खालको योग भए राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइक तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन विशेष गरी प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। बाहिरी काम छोडेर पनि आफन्त परिवारजनलाई समय दिनुपर्ला। कृषि पशुपालन तथा घरेलु कामकाजमा जुट्नु पर्ने योग देखिन्छ। बगैँचा फूलबारी र घरको सजावटमा समय बित्नेछ। टाढेका आफन्त साथीभाइ नजिकिन सक्छन्। लगनशीलताले प्रतिष्ठा दिलाउन सक्छ। दोहोऱ्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन अग्रह तथा सहयोगी जुट्नाले स्वच्छको लाभ उठाउन सकिन्छ। कर्मयोगले नयाँ मोल लिनेछ भने पुरुष राशि काम सम्पादन गर्दै नामदाम इनाम आर्जन गर्न सकिन्छ। उद्योग र व्यापार विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नामदाम इनाम दिन सक्छ। शत्रु परास्त हुँदैछन् भने प्रतिस्पर्धीहरू पनि पछि हट्दै जाने खालको योग हुने राशि वृश्चिक लागि आजको दिन विशेष देखिएको छ।
2: धनुराशि
0: उनीहरूका लागि आजको दिन बोलीको प्रभाव बढ्दै जानेछन् भने अभिव्यक्ति कला निखार्ने अवसर जुट्नेछ। चिता काम सम्पादन हुँदै जानेछन्। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। मेहनतले सम्मान स्थान दिलाउनेछ। मान सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आमदामीको स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। नामदाम इनाम प्राप्त पनि हुने खालको योग हुने राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन रमाइलो जमघटमा सहभागी बन्ने अवस्था जुट्नेछ। मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवस्थाले प्रसन्नता दिलाउनेछन् भने सहयोगीहरूले साथले काममा अवस्था जमाउनेछन्। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ भने आकर्षण उपहार पनि प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला सबै जाग्ने खालको योग भनी राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन खर्च लागि पनि लगानी बढाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिने समय रहेको छ। अवसरको खोजीमा केही दुर्धुप गर्नु पर्ला तैपनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। छिमेकमा केही असमझदारी देखे पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। कर्जा बढे पनि लाभ उठाउन सकिने खालको योग भई राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन दैनिक आवश्यकता पूरा हुन जानेछन् भने मेहनतको फल प्राप्त हुनेछ। आमदामी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा फड्को मार्न सकिन्छ। छोटो समयमै राम्रो उपलब्धि हातलाई हुनेछ। रोकियो काम बन्द जानेछन् भने जिम्मेवारी सम्म बन्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने आर्थिक साझेदारीबाट पनि मनग्य लाभ उठाउन सकिने खालको योग भने राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घरेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: त्यसमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा भन्ने तपाईँले गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कार्यक्रम ज्योतिष वास्तुमा फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई उपलब्ध गराउनुपर्ने हुन्छ। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हजुर हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: नमस्कार गुरु।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: रोल्पाबाट
0: देवबहादुर थापा। कसको विषयमा हेर्न चाहनुहुन्छ देवबहादुरजीले? हजुर
1: मेरो नातिको बारेमा हेर्न,
0: नातिको बारेमा हेर्न मन लाग्यो। जन्ममिति र जन्म समय भन्नुहोस् त नातिको।
1: 2068
0: साल
1: 12 महिना 18 गते।
0: कति भन्नुभयो? 11 महिना 18 गते। हजुर हेलो,
1: चैतको 18 गते गुरु।
0: चैत महिनाको 18 गते के बात पर्छ? हजुर, जन्म समय भन्नुहोस् त।
1: जन्म समय पौने 3 बजे दिउँसो,
0: दिउँसोको 2:45 हो।
1: हजुर, पौने 3 बजे दिउँसो।
0: हजुर हजुर, अनि जन्म कहाँ भएको? रोल्पा जिल्लामै भएको हो?
1: रोल्पामा आएको, रोल्पामा।
0: हजुर, अनि रेडियो सुनिराख्नु भएको छ कि अहिले सुन्नु भएको छैन?
1: रेडियो सुनिरहेको छु।
0: ल, परिवारलाई रेडियो घनकाएर सुन्ने भन्नुहोस्, तपाईँ मसँग बोल्नुहुन्छ है?
1: हजुर हजुर।
0: ल, श्री गणेश आयनमा श्रीमती रामानुजायनमा तपाईँको 2068 साल चैत्र शुक्ल पक्षको शनिबार 9 तिथिमा जन्म। तपाईँको राशि चाहिँ मिथुन राशि हो। पुनर्वासुको दोस्रो चरण नाम आउँदो रहेछ तपाईँको कोमल भन्ने नाम आउँदो रहेछ। यो तपाईँको नाति होइन? हजुर, कोमल भन्ने नाम आउँछ। आदिनाले देवगुण परेको छ, घातकमा परेको छ। तिथि द्वितीय सप्तमी द्वादशी सोमबार घातक, नम्बर 4 नम्बर राशिमा धनु राशि घातक छ है। ग्रह दशा भाग्य राम्रा छन्, त्यति खासै नराम्रो ग्रहहरू छैन। राम्रो बाबुको लागि चाहिँ पढाएको शिक्षा पनि राम्रो हो। अलि रुचि कम हुन्छ क्या पढ्नमा चाहिँ, अहिले उल्का चल्यो नि त। उल्का भन्ने ग्रह चल्यो अनि अर्को शनि भन्ने ग्रह चल्यो। 20 वर्षसम्म उल्का चल्छ, उमेर 20 अनि उसको उमेर 23 वर्ष 4 महिना नभएसम्म शनि चलिरहन्छ। उल्का र शनिको शान्ति गर्नुपर्छ। ग्रह शान्ति गरेपछि राम्रो हुन्छ, समस्या आउँदैन। अलिक एकरो अलिक जिद्दी पनि छ क्या, फेरि बुझ्नुभयो? अलि एकरो स्वभावको छ, अलिक जिद्दी स्वभावको छ हो। तपाईँ यसमा चाहिँ अलिकति विशेष ख्याल गर्नु, अरू त्यस्तो नराम्रो छैन, ठिकै राम्रो देखिन्छ है। ग्रह शान्ति गर्नु पर्यो, नगरी हुँदै
1: भएन।
0: ग्रह शान्ति गर्नुहोस्, राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन। ग्रह शान्ति गरिसकेपछि राम्रो हुन्छ। अलिकति पढाइमा बिहान बेलुका आफैले यसो फोकस गराउनुहोस् पढाइको लागि चाहिँ। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ ग्रहहरू है। हुन्छ हस्। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी फोन गर्नुभएको थियो उहाँले चाहिँ आफ्नो नातिको केटाको बारेमा हेर्नको लागि फोन गर्नुभएको थियो। तपाईँ पनि आफ्नो आफन्तको विषयमा कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी भने तपाईँले पनि प्राप्त गर्न सक्नुहुन्छ। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। फोन गर्दाखेरि तपाईँले विशेष ख्याल गर्नुहोला। 9845175223

0: छ 98056725223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्ते जी।
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: दार्जिलिङ जिल्लाबाट।
0: दार्जिलिङ जिल्लाबाट। हजुरको हजुरको शुभ नाम भन्नुहोस् त।
1: गङ्गा थापा मगर।
0: गङ्गा थापा मगर दार्जिलिङ जिल्लाबाट हो। कार्यक्रम कतिको सुन्नुहुन्छ गङ्गा थापाजीले? धेरै सुन्नुहुन्छ। कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: आफ्नो बारेमा।
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2066 साल।
0: कति? 66 साल। 66 साल फागुनको महिना
1: 22 गते
0: के बार पर्छ?
1: शनिबार।
0: जन्म समय भन्नुहोस् त तपाईँको कति हो?
1: 4:30
0: हो। जन्म कहाँ भएको? दार्जिलिङ जिल्लामै भएको
1: होइन, काठमाडौँमा।
0: काठमाडौँमा ल, सुन्नुहोस् है ध्यान दिएर। तपाईँको 2066 साल चैत्र कृष्ण पक्षको शनिबार सप्तमी तिथिमा जन्म, वृश्चिक राशि है। तपाईँको अनुराधाको प्रथम चरण नाम आउँदो रहेछ नारायणी भन्ने नाम आउँदो रहेछ। मध्यनडी देवगण परेको छ, घातकमा परेको छ तिथि। प्रतिपदा षष्ठी एकादशी भन्ने तिथि घातक छ। शुक्रबार घातक, रेवती नक्षत्र घातक, नम्बरमा 8 नम्बर घातक, राशिमा तुला राशि घातक हुन्छ। तपाईँको ग्रह दशा भाग्य राम्रो छ, माङ्गलिक हुनुभएको छ। एउटा मङ्गलबारको दिन चुखो निदो गर्नु, शुद्ध भोजन गर्नु, छिट्टो रिसाउन मन लाग्दो रहेछ तपाईँलाई, मोबाइल चलाइराख्न मन लाग्दो रहेछ है। अनि यो मोबाइल तपाईँको हो कि मम्मी बाबाको
1: हो?
0: तपाईँले अहिले मोबाइल चलाउने बेला भएको छैन नि, हो कि होइन? अनि मोबाइल चलाउन मन लाग्ने ग्रह दशाहरू परेको छ अहिले। अब हेर्दा साथी बनाउन मन लाग्ने ग्रहहरू छ, साथी बनाउने ग्रहहरू पनि परेको देखाउँछ है। अहिलेलाई ग्रह दशा सिद्धार अर्को बुध चलेको छ। ग्रह दशाहरू अलिकति राम्रो त राम्रो छ, तर पढाइमा राम्रो भएन, रुचि हुँदैन पढाइमा, रिसाउन मन लाग्छ, घुमफिर गर्न धेरै मन लाग्ने, मोबाइलमा धेरै कुरा गर्न मन लाग्ने, साथी बनाउन मन लाग्ने, प्रेम गर्न मन लाग्ने ग्रहहरू परेको रहेछ क्या तपाईँको, बुझ्नुभयो? एकदम ख्याल गर्नुपर्छ तपाईँले है। अनि त्यसपछि राम्रो नभए त एकदमै समस्या छ, पढाइ बिग्रिने ग्रह छ, पढाइ छोड्ने ग्रह छ, अनि विवाह पनि अहिले छिट्टै विवाह गर्ने ग्रहहरू परेको छ होइन। त्यो भएर अलिकति विचार गर्नु होला, अरू त्यस्तो नराम्रो छ नि, ठिकै छ। समस्याहरू केही सोध्न मन लागेको छ तपाईँलाई? भविष्यको लागि सबै थोक राम्रो छ, तपाईँले अरू केही नगर्नु, पढाइमा ध्यान दिनुहोस्, लभ गर्नुभयो प्रेम गर्नुभयो भने असफल हुनुहुन्छ, सफल हुनुहुन्न, अनि पछि भविष्यमा दुःख पनि पाइन्छ। प्रेम विवाह गर्नुभयो भने दुःख पनि हुन्छ। मङ्गलबारको दिन चोखो नृत्य गर्नुहोस्, 4 दिनको सिक्री बनाइदिनु भन्नु मम्मी बाबालाई, एउटा लाउनुहोस् है, अथवा सिक्री लाउन मन लागेन भने खुट्टा पाउजु बनाएर लगाउनुहोस् 4 दिनको होइन। यति गर्नुभयो भने सबै थोक राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन। हजुर, विदेश यात्राहरू तपाईँको त्यति राम्रो देखिँदैन, मध्यम खालको छ। पूर्णिमाको व्रत बस्नुभयो भने अथवा चोखो नितो गर्नुभयो भने विदेश यात्रा पनि राम्रो हुन्छ तपाईँको लागि है। हुन्छ, हस् हस्, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो, विशेष गरी धादिङबाट फोन गर्नुभएको थियो, उहाँले चाहिँ आफ्नो विषयमा हेराएर पनि गइसक्नु भएको छ। तपाईँहरू पनि आफू र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले आफू र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: नमस्ते गुरु।
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: तुलसी खड्का।
0: तुलसी खड्का पूर्वी रुकुमबाट हो। कसको विषयमा हेर्न चाहनुहुन्छ? पूर्वी रुकुमबाट
2: छोराको विषयबाट,
0: छोराको विषयमा
2: हजुर,
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो?
2: छोराको जन्ममिति 2011 एघार महिना 12 गते बिहान 9 बजे बुधबार।
0: 2000 कति साल?
2: 2061 साल।
0: 2061 साल अनि 11 को महिना
2: हजुर 12 गते बिहान बुधबार बिहान 9 बजे
0: बिहानको 9 बजे जन्म कहाँ भएको? उनी पूर्वी रुकुमै भएको हो
2: हजुर।
0: बिहानको 9 बजे है
2: हजुर।
0: श्री गणेश आचार्यमा श्रीमती रामानुज आयोगमा 2061 साल माघ शुक्ल पक्षको बुधबार पर्दो रहेछ। पूर्णिमा तिथिमा जन्म भएको छ। राशि चाहिँ कर्कट राशि आउँदो रहेछ। नाम आउँदो छ डोलराज भन्ने नाम आउँदो रहेछ, डोलराज है। अन्त्यनाडी राक्षस गर्नु परेको छ, यहाँबाट हेर्दा अन्त्यनाडी राक्षस गर्नु परेको छ। घातकमा तिथि द्वितीया सप्तमी द्वादशी बुधबार घातक अनुराधा नक्षत्र घातक नम्बरमा 7 नम्बर राशिमा राशिमा चाहिँ वृष राशि घातक छ। ग्रह दशा भाग्य राम्रा छन्, त्यति खासै नराम्रो कुराहरू छैन, ठिकै छ। बाबुको विदेशीहरू राम्रो छ, पढाइ राम्रो छ, विवाह राम्रो छ। अलिकति यसलाई रोग लाग्ने ग्रहहरू छ है, अलिकति नसा च्यापिने, नसामा समस्याहरू आउने दशाहरू छ। विवाहको लागि त्यस्तो नराम्रो छैन, एउटा आँखसँग विवाह गर्यो भने घरबार राम्रो हुन्छ, नभए पहिलो घरबार बिग्रिन पनि सक्छ है। विवाह गरिसक्यो
2: हजुर, यो बैशाखमा गर्यो अस्ति भर्खरै। बुहारीको पनि अब कस्तो के छ, बुहारी विवाह गरिसकेको छ अनि केही हेर्न
0: ए ठिकै छ त, विवाह गरेको घर पनि ठिकै छ, त्यस्तो नराम्रो छैन।
2: बुहारीको पनि भन्न मिल्छ, ऊ पनि हो जन्म हो मिति।
0: बुहारीको जन्ममिति र समय पनि थाहा छ, जन्मेको समय
2: हजुर थाहा छ।
0: भन्नुको जन्ममिति कति हो?
2: 2063 साल 8 महिना 29 गते शुक्रबार बिहान 9 बजे गरे।
0: 2063 साल 8 को महिना
2: हजुर
0: पढ्नुहोस् है एकछिन। 2063 साल 8 को महिना कति गते?
2: 29 गते।
0: जन्म समय कति बजे हो?
2: बिहान 9 बजे
0: बिहानको 9 बजे हो
2: हजुर।
0: छोराको 2061 साल फागुनको 12 गते बिहानको 9 बजे हो
2: हजुर हजुर।
0: दुईजना ठ्याक्कै समयमा जन्मे रहेछन् है
2: हजुर।
0: सुन्नुहोस् म भन्छु अब के कुरा मिलेको छ, के कुरा मिलेको छैन भन्ने कुरा भन्छु। छोराको बुधबार जन्म, बुहारीको शुक्रबार जन्म, छोराको कर्कट राशि, बुहारीको चाहिँ कन्या राशि, छोराको डोलराज नाम आउँछ, बुहारीको पेयबाट नाम आउँछ प्रेम कुमारी भन्ने नाम आउँछ
2: हजुर।
0: एउटै कुरा हो, 26 गुण आएको छ। गुण चाहिँ 18 नम्बर भन्दा माथि विवाह गर्न मिल्छ, तर 26 गुण आएको छ, राम्रो हो यो चाहिँ। बुहारी माङ्गलिक परेकी छिन्, यो माङ्गलिकको शान्ति र माङ्गलिकको रत्न कवच पाउँछ हामीसँग। माङ्गलिक प्लस कालो सर्प योगको रत्न कवच लाएपछि लभ गरेर बिहा गरेछन् है यिनीहरूले। लभ गरेर बिहा गरे होइनन्, प्रेम विवाह
2: हजुर हो।
0: अनि छोरा र बुहारीको अन्तर्जातीय विवाह हो कि एउटै जातमा विवाह भएको
2: हो?
0: अन्तर्जातीय पर्यो नि होइन यो पनि ठिक हो, तर बुहारीको लागि चाहिँ माङ्गल्यको रत्न कवच पाउँछ हामीसँग हो। यो रत्न कवच बुहारीलाई लगाइदिनु भयो भने यिनीहरू दुईजनाको सम्बन्ध पनि राम्रो हुन्छ, अनि छोरालाई पैसा कमाउन, कमाएको धन बचत गर्न पनि मद्दत गर्छ, राम्रो हुन्छ।
2: नभए
0: अरू कुरा मिलेको छ, माङ्गलिक मिलेको छैन विवाहमा, अब यसको शान्तिहरू गर्ने, रत्न कवच धारण गर्ने काम गर्नुपर्छ, नगरिकन हुँदै हुँदैन। बुहारीलाई अलिकति पितृदोष परेको छ क्या, पितृदोष परेको छ बुहारीको, माइततिर अकालमा मृत्यु भएको होइन, त्यस्तो देखाउँछ। त्यही भएर चाहिँ अलिकति विशेष ख्याल गर्नुपर्छ। बुहारीलाई आफ्नो बुवा नथाप्ने माइती नथाप्ने ग्रह पनि परेको देखिन्छ यहाँबाट हेर्दा है। अरू जस्तो नराम्रो सरकारी जाइ खाने ग्रह राम्रो छ, विदेश जाने ग्रह राम्रो छ, ठिक छ, ग्रह त्यस्तो नराम्रो छैन। माङ्गलिक परेको भएर विवाह चाहिँ बाधा आयो है, यसमा चाहिँ विशेष ख्याल गर्नुपर्छ तपाईँहरूले।
2: छोरालाई विदेश कस्तो होला गुरुजी?
0: छोरालाई विदेश राम्रो छ, ठिक छ।
2: सङ्कटा
0: मैले भनेर अघि तपाईँलाई
2: हजुर सङ्कटा
0: अहिले सङ्कट ग्रह चलेको छैन, सङ्कट ग्रह चल्न बाँकी छ, अझै बाँकी छ। अहिले पर्नु 22 भनेपछि अब आउने फागुनदेखि पल्ला सङ्कट चल्ने हो क्या।
2: हजुर
0: त्यो भएर अलिकति दुईजनाको विवाहमा अरू अरू कुरा त मिल्यो है।
2: हजुर
0: माङ्गलिक मिलेन, माङ्गलिकको व्रत बस्न लाउनु पर्यो बुहारीलाई। मङ्गलबार मङ्गलबार व्रत बस्ने अनि गणेश चौथी मङ्गल चौथीको पनि व्रत बस्नुपर्छ। यति गरियो भने त धेरै कुरामा राम्रो हुन्छ, समस्या आउँदैन।
2: होइन
0: बार जुन बार पनि खुल्छ व्रत बस्नु भन्नु, बारले केही गर्दैन। कुनै पनि काम गर्दाखेरि काल बेलालाई हटाएर काल बेला नपरेको बेलामा गर्नु, अलिकति काल बेलालाई बार्नु पर्छ त्यो बेलामा गर्नु, शुभ बेलामा लाभ बेलामा अमृत बेलामा गरेको कामहरू सफल हुन्छन्। काम हेरी हेरी हुन्छ, अब के काम गर्ने हो भन्ने कुराहरू हुन्छ, हो त हेरी हेरी हुन्छ। लामो यात्रा गर्दै विदेश यात्रा गर्ने हो भने घर घडेरी पास गर्ने, घर घडेरी बहिना गर्ने हो भने शुभ बेलामा गर्नु पर्यो होइन। अब चाहिँ नि विशेष गरी व्यापार व्यवसाय गर्ने पसल दोकानहरू खोल्ने हो भने लाभ बेलामा गर्नु पर्यो होइन। अब पछि छोराछोरी चाहिँ नि तपाईँको चाहिँ भात खाइ गर्नु पर्यो, कुनै कामहरू गर्नु पर्यो, औषधि मुलो खानु पर्यो भने अमृत बेलामा गर्ने होइन। यस्तो कुरा हो नि त, अरू त केही पनि होइन, अरू त सबै ठिक छ, राम्रो छ। चिन्ता लिइराख्नु पर्छ भन्ने कुराहरू छैन, अरू ग्रहहरू सबै कुरा ठिक छ, राम्रो छ, उन्नति प्रगति राम्रो छ, नराम्रो छैन, ठिकै छ है। खुलिया छ, दुईटैले राम्रो छ, तर माङ्गलिक परेका छन्। बुहारी माङ्गलिक परेको भएर अलिकति बाधा रोकावटहरू आउने, जीवनमा अलिक झन्झट धेरै हुने, पैसा दुई महिनाको 10,000-20,000 कमायो भने पनि खर्च भइहाल्ने, जम्मा नहुने होइन। त्यस्तो ग्रह छ, हो त्यस्तो धेरै भयो भने चाहिँ रत्न कवच बुहारीलाई लगाइदिनु पर्छ, हामीसँग पाउँछ। पठाइदिइहाल्छु नि, जहाँ पनि पुग्छ पठाइदिन्छु म। अब ग्रह शान्ति गर्नु अथवा बुहारीलाई मङ्गलबारको दिन व्रत बस्न लाउनु, त्यति गर्दा पनि भएन भने पछि रत्नको बज पछि लगाउँला नि, अहिले नआतिनु न है।
2: हजुर
0: ए माई त कहाँ हो उहाँको? ए ठिकै छ नि त, तपाईँलाई चाहियो भने भन्नु न, दिउँसो 10 बजेपछि फोन गर्नु बाहिरमा नि है। हुन्छ उहाँले फोन गर्नुभएको थियो, हामीले पूर्वी रुकुमबाट फोन गर्नुभएको थियो। उहाँले चाहिँ आफ्नो छोराको आफ्नो बुहारीको ग्रह कस्तो मिल्दो रहेछ मिल्दो रहेछ भन्ने कुरा चाहिँ हेराएर जानुभएको छ। 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते अनि समय चाहिँ तपाईँले हामीलाई जानकारी पनि गराउनुहोला। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु पनि भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
3: नमस्ते हजुर।
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म सुनुलबाट बोलेको।
0: सुनुलबाट बोल्नु भएको छ, हजुरको शुभ नाम भन्नुहोस् त।
3: छोराको विषयमा भनेको, कान्छा छोराको विषयमा।
0: तपाईँको नाम भन्नु न।
3: मेरो नाम त कुन्ता।
0: कुन्ताजी
3: हजुर।
0: अनि छोराको जन्ममिति भन्नुहोस् त कति हो?
3: असोज 29 गते 55 साल असोज 29 गते 2012 बिहान 9 बजे पार
0: पढ्नुस् न मैले लेख्नु परेन
3: हजुर
0: 2055 साल असोज महिनाको 29 गते भन्नुभएको होइन
3: हजुर
0: 29 गते असोज महिनाको 29 गते के बार पर्छ
3: 2012 बिहान
0: हजुर समय कति बजे हो
3: 9 बजे पार हो हजुर
0: 9 बजे हो
3: 9 बजे पार 10 बजे भित्रमा
0: ए 9 बजेदेखि 10 बजेको बिचमा हो
3: हजुर हजुर
0: बिहानको जन्म जिल्ला कुन जिल्लामा कहाँ जन्मिनु भएको छोरा
3: अरखाँची भएको हजुर
0: अरखाँचीमा कार्यक्रम कतिको सुन्नुहुन्छ सुनलतिर
3: अहिले सुनलमा छु
0: ए अरखाँची हुँदा हुनुहुन्थ्यो अहिले अहिले सुनलमा को हुनुहुन्छ तपाईँको माइत हो
3: माता होइन भाडामा बसिछु छोरा बार बुटल छन् शान्त छोराको विषयमा हेर्न खोजेछु
0: ए ल सुन्नु है त ध्यान दिएर
3: हजुर
0: श्री गणेश आयुर्मा श्रीमती रामानुज आयुर्मा 2055 साल कार्तिक कृष्ण पक्षको बिहिबार एकादशी तिथिमा जन्म राशि चैने कर्कट राशि अश्लेष नक्षत्रको चौथो पाउ नाम आउँदो छ डोलराज नाम आउँदो छ डोलराज भन्ने नाम आउँछ
3: छोराको
0: हजुर डोम प्रसाद पनि हुन्छ डोलराज पनि हुन्छ है
3: तिनीहरूले
0: राक्षस गुण परेको छ बाबुको घातकमा परेको छ तिथि नराम्रो तिथि चाहिँ बाबुलाई द्वितीय सप्तमी द्वादशी नराम्रो बुधबार नराम्रो होइन नम्बरमा सात नम्बर नराम्रो राशिमा वृष राशि नराम्रो है बाबुलाई वृष राशि नराम्रो हुन्छ ग्रह राम्रो छ भाग्य राम्रो छ त्यति खासै नराम्रो ग्रहहरू छैन शनिबारको दिन चोखो खाने शुद्ध भोजन गर्ने शनिबार एकादशीको दिन व्रत बस्नुपर्छ है बाबुले एकादशीको दिन व्रत बस्नुपर्छ अब धेरै समस्या आइराख्यो भने रत्न कवच लगाउनुपर्छ नभए समस्या ठिकै छ विदेश जानलाई ठिकै छ सरकारी जारी खान ठिकै छ तर अहिले ग्रह चाहिँ अलिक कमजोर ग्रह छ क्या अहिले बुझ्नुभयो
3: हजुर हजुर
0: अहिले ग्रह चाहिँ अलिक कमजोर ग्रह छ किनकि अहिले सङ्कटा भन्ने ग्रह चलेको छ शुक्र भन्ने ग्रह चलेको छ स्त्रीबाट पत्नीबाट अलिक दुःख हुने पत्नीबाट पीड़ा हुने दशा पनि परेको देखिन्छ यहाँबाट हेर्दा अरू त सबै कुरा ठिकै छ राम्रो समस्या के छ त भन्नुहोस् त विदेश जाने ग्रह छ जान्छन् नातिन हुन्छ किन नपाल्नु तपाईँलाई पालिहाल्नुहुन्छ नि त्यही त नि टेन्सन लिनु पर्दैन बाबुलाई विदेश जान्छन् सबै थोक राम्रो हुन्छ विदेश जानेलाई भिसा लागिसकेपछि एउटा औठी लाउनु पर्छ हामीसँग पाउँछ रत्न कवच भन्ने हुन्छ त्यो भिसा लाग्छ नलाग्ने कुरा छैन है भिसा लागेपछि औठी रत्न कवच लगाएर मात्रै विदेश जानु भन्नु नभए फेरि फर्केर आउनुपर्छ उहाँ गएर बिरामी हुन्छ के त्यो रत्न कवच नलगाइकन विदेश नजानु भन्नु अब रत्न कवच लाउनको लागि चाहिँ भिसा लाग्छ लागिसकेपछि अनि लाउनु होला है विवाह गर्नको लागि सायद पनि आउँदैछ त ठिकै छ त विवाहको लागि समस्या छैन आफ्नो जातमै गर्छन् आफै गरिदिनु पर्छ तपाईँहरूले हजुर एकादशीको दिन र शनिबारको दिन चाहिँ चोखो खानु भयो लक्ष्मी पूजा माछा
3: मासु अब ऊ इन्डियातिर छ त्यो गर्छ पनि हजुर भन्नुहुँदा मैले त चोखै खाएको छु हजुरहरूले भनेको सुनेर चोखै खाइहाल्छु
0: त्यही त नि बाबुले पनि चोखो खानु भयो भन्नु न तपाईँले फोन गरेर पूर्णिमाको के अरे एकादशी र शनिबार चाहिँ माछा मासु लक्ष्मी पूजा नखा भन्नुभयो गुरुले तँलाई दोष लाग्छ बाधा आउँछ रोकआउट आउँछ तँलाई दुःख हुन्छ ग्रह लाग्छ भन्नुभएको छ भन्नु बुझिहाल्नुहुन्छ नि उहाँले है हुन्छ फोन गर्नुभयो धेरै
3: धन्यवाद
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई सुनौलबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँले पनि फोन गर्न चाहिँ सक्नुहुन्छ 98451 75223 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोला। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। मसँग प्रत्यक्ष रूपमा भेटेर आफ्नो सल्लाह परामर्श अनि जानकारीहरू लिन चाहनुहुन्छ भने तपाईँले चाहिँ हामीलाई विशेष रूपमा जानकारीहरू गर्न सक्नुहुन्छ र कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। आफ्नो आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ र फोन गर्दाखेरि आफ्नो आफन्तको बारेमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीको लागि तपाईँले घरै बसी पनि जानकारी पनि प्राप्त गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा पनि भइराखेको छ। भोलि बिहान ठिक 7 बजे कार्यक्रम ज्योतिष वास्तु एयरमा फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो
1: ए श्याम भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
2: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
2: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
1: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
2: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
1: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
3: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
3: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउनै भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ
2: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू
3: बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
2: अब यतिकै छोड्नुहुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
1: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गर दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
7: वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ
6: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ
7: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
6: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
7: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
6: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय खसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश
8: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
6: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिचौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
7: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाउ, समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
9: माया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज माया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल माया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क 056-493-495।
10: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
11: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
7: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
12: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
13: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
12: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
13: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
12: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
13: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
12: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
7: चैते धानमा नेट ब्लास्टको समस्या।
10: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
7: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
10: खेतमा पानी जमाइराख्ने:
7: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
10: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
14: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.1 मेगाहर्ट्ज।

इतिहास साक्षी छ, यो शिर न कहिले झुकेको थियो न कहिले झुक्ने छ, किनकि हामी पहाडी हिमाली मधेसी होइन, हामी त केवल नेपाली हो, नेपाली।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो
1: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 9 AM

0: आजको बिहानी 9 बजेको नेपाली खबरमा समीक्षा माथिको नमस्कार। राष्ट्रपति रामचन्द्र पालले विविधता भित्रको एकतालाई सुदृढ गर्दै समतामूलक सभ्य र समावेशी समाज निर्माणमा सबै नेपाली एकजुट हुन आह्वान गर्नुभएको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्र दिवसका अवसरमा आज शुभकामना सन्देशमा विभिन्न राष्ट्रपति पालले जातीय विभेद तथा छुवाछुत जस्ता अमानवीय व्यवहारको अन्त्य केवल कानूनी व्यवस्थाबाट मात्र सम्भव नहुने बताउनु भएको छ। यसका लागि समाजका सबै तह र वर्गमा व्यापक सामाजिक क्षेत्रमा सहिष्णुता र पारस्परिक सम्मानको भावना विकास हुनु अपरिहार्य रहेको उहाँको भनाइ छ। राष्ट्रपति पौडेलले तीनै तहका सरकारी निकाय, राजनैतिक दल, नागरिक समाज र संचार कर्मीहरूलाई जातीय छुवाछुत विरूद्ध दृढतापूर्वक उभिन र लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाएर संवेदनशील हुन समेत आग्रह गर्नुभएको छ। विक्रम सम्वत 2063 जेठ 21 गते नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको स्मरणमा हरेक वर्ष यो दिवस मनाइने गरिएको छ। स्वतन्त्र पार्टीका सभापति बाबु लामा छाने भारत भ्रमणबाट फर्किएर तय परराष्ट्र मन्त्री श्री शेर खनाल औपचारिक भ्रमणका लागि आगामी शनिबार नयाँ दिल्ली जानुहुने भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा हुन लागेको यो 3 दिने भ्रमण खनालको परराष्ट्र मन्त्रीका रूपमा पहिलो औपचारिक विदेश भ्रमण रहेको छ। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले भारतीय सभाकक्ष जयशंकर, वाणिज्य मन्त्री पीयूष गोयल लगायतका उच्च अधिकारीहरू द्विपक्षीय हितका विविध विषयमा छलफल गर्नुहुनेछ। यस भ्रमणका क्रममा नेपालद्वारा सीमा विवाद समाधान, कनेक्टिभिटी, पञ्चेश्वर परियोजना, पूर्व पश्चिम योजनाको अयोध्या रेलवे तथा पेट्रोलियम पाइपलाइन विस्तार जस्ता महत्वपूर्ण एजेण्डाहरूमा संवाद हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान सञ्चालन गर्ने र QR कोड मार्फत सीमा पार भुक्तानी प्रणाली कार्यान्वयन गर्ने विषयमा पनि छलफल हुने कार्यसूची रहेको छ। नेपाली कंग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ। पार्टीमा भएका उजुरीहरूमध्ये उजुरीहरूबारे छलफल कार्यवाही प्रक्रिया अघि बढ़ाउन समितिले आज दिउँसो 1 बजे ललितपुर स्थित केन्द्रीय कार्यालय व्यवस्थाका आह्वान गरेको हो। समितिका सचिव दिनेश थापा नगरका अनुसार बैठकमा हालसम्म समितिमा दर्ता भएका झण्डै 700 उजुरीहरूमाथि छलफल हुनेछ। उजुरी मुख्य गरी गत फागुनी कार्यकृति सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका अधिकारिक उम्मेद्वार विरूद्ध नागेर विपक्षी दलका उम्मेद्वारलाई सघाएको र पार्टीमाथि विश्वासघात गरेको विषय समस्त रहेका छन्। समितिका संयोजक एवं सदस्यहरू सहभागी हुने यस बैठकले अनुशासन उल्लङ्घन गर्नेहरूमाथि आवश्यक कार्यवाही पनि गरिने जनाइएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ। शनिबारमा बिहान 11 बजे बस्ने गरी बोलाइएको यस बैठकमा राष्ट्रविधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081माथि प्रभावमा छलफल गर्ने मुख्य कार्यसूची रहेको छ। विधेयकका थप परिमार्जन र प्रभावकारी बनाउन समितिमा रहेका सांसदहरू र सहकार्यवाही निकायका प्रतिनिधिहरूबीच आज विशेष छलफल हुन लागेको संसद सचिवालय
1: आजकल त किन्ने कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो
2: नि। एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल
1: गर्छ रहेछ। अब म पनि पैसा असुल गर्छु।
2: आज #1233# डायल गर्नुहोस् र एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल नेपालकै लागि।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर कार्यान्वयन गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेटा साढा ब्याज बुझाई कर्जा चुक्ता वा निगमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: बाँकी खबर भक्तपुरको चगमारी नगरपालिका 8 ट्रेक्टर दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 9 जना घाइते भएका छन्। ट्रेक्टरमा छ्यापिएर भुवनेश्वरका 32 वर्षीय विजय राय र सिन्धुलीका 26 वर्षीय हिरबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्य बहादुर खड्काले जानकारी दिनुभएको छ। दुर्घटनामा घाइते भएका 9 जना मजदूरहरूको भक्तपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। कमर्से स्थित एक होटलको उद्घाटन काम सकेर 12 जना मजदूर बोके फर्काउँदै गरेको ट्रेक्टर अचानक ब्रेक फेल भएर सड़कमा पल्टिएको प्रहरीले जनाएको छ। उत्तर रेल्पाको गंगा बन्द्रा पालिका छाटोमा खबर खोलाको भिडियो बनाउँदा 2 जना बालकको ज्यान गएको छ। हिजो साँझ विद्यालयबाट घर फर्कने क्रममा अचानक आएको खबर खोलाको भिडियोमा बनेर रातामाटाका 7 वर्षीय गोपाल खड्का र 6 वर्षीय समीर केसीको मृत्यु भएको कार्यालय रोल्पाका सूचना अधिकारी इन्स्पेक्टर सुनिल थापा नेपालीले जानकारी दिनुभएको छ। विश्वविद्यालयले आफ्नो अतिक्रमित जग्गा फिर्ता भएमा मेड अटल गर्ने संघ संस्थाहरूलाई बल प्रयोग गरेर हटाउने निर्णय गरेको छ, जसमा शिक्षा मन्त्री सस्मिता पोखरेलले समेत सहमति जनाउनु भएको छ। पत्राचार गर्नेका 17 मध्ये प्राध्यापक र कर्मचारीका 3 वटा संघले जग्गा फिर्ता गर्ने पत्र पठाइसकेका छन् भने त्यहाँ भाडामा बस्नेहरूलाई जेठ मसान्तसम्मको समय दिएको छ। क्रिकेट मैदानको हकमा भने अर्को विकल्प नभएसम्मका लागि खेल सञ्चालन गर्न दिने त्रिविका कुलपति प्राध्यापक डाक्टर सुशील बहादुर बसवाचार्यले बताउनु भएको छ। किर्तिपुरको करिब 1500 रोपनी सहित त्रिवेणीको कुल 2000 रोपनी भन्दा बढ़ी जग्गा विभिन्न संघ संस्थाले भोक्सलन गर्दै आएका छन्। मनसुनको लागि थाना सेवा करिब 3 महिनाका लागि बन्द भएको छ। मनसुनको शुरूआत प्रतिकूल मौसम र पर्यटकीय क्षेत्रको अफ सिजन भएका कारण यस सड़क मार्गमा भर्ने निजी वायु सेवा कम्पनीहरू कार्यालय र समितिहरूले आफ्ना नियमित दामहरू स्थगित गरेका हुन्। मनसुन नागरिकोटन कार्यालयका प्रवक्ता पोखरेलका अनुसार यात्राको संख्या घटेका कारण कार्यालयहरूले मे 22 र समितिहरूले जुन 2 तारीकदेखि नै उडान बन्द गरिसकेका छन्। नियमित उडान बन्द गरिएका पनि आकस्मिक चार्टर र हेलिकप्टर उडान सेवा भने यथावत रहनेछ। पर्यटकीय सिजनमा दैनिक 10 वटा श्रम उडान हुने यो सड़कका सैन्य जहाजहरूलाई अघि हुँदा र सिमकोट तर्फ पठाइएको छ। समितिहरूले आगामी अगस्त 15 र 13 सेप्टेम्बरदेखि पनि नियमित उडान शुरू गर्ने योजना बनाएका छन्। लोकनाथपुर भएर बहने यात्री नदीको कटान रोक्न उच्च जोखिमुक्त 4 स्थानमा तटबन्दी निर्माण कार्य शुरू गरिएको छ। मकवानपुरको रजैया प्रतापपुर तथा सीतावनको अमरौली र भरतपुर 22 गोटे टोलमा नदी नियन्त्रणको काम भइरहेको हो। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय भरतपुरका अनुसार 5 करोड़ 22 लाख रूपियाँको लागतमा भइरहेको यो निर्माण कार्यको हालसम्म 57% काम सम्पन्न भइसकेको छ। अत्यधिक बढ़ेर तापमान लुका कारण विद्यार्थीहरू कक्षा कोठामा बिहान सुरु थालेपछि महत्तरको बर्दिदास नगरपालिकाका सम्पूर्ण विद्यालय 3 दिनका लागि बन्द गरिएको छ। बढ़ेर तापक्रमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर परेकाले नगर कार्यपालिकाको निर्णय अनुसार आजदेखि लागू हुने गरी सामुदायिक निजी र धार्मिक विद्यालयहरूमा विदा दिएको हो। आज देशका केही भूभागमा वर्षा र कतिपय क्षेत्रमा अत्यधिक गर्मी हुने अनुमान गरिएको छ। मनसुनविद विनोद पोखरेलका अनुसार नेपालमा मनसुन भित्रिन अझै 1 हप्ता लाग्नुभएकाले अर्को हप्ताको शुरू देखि गर्ने असाधी रूप बाँध्ने देखिन्छ। बदेश कोशी बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रमा आज तातो दिन हुने सम्भावना छ। पछिल्लो समय भइरहेको तापक्रम 41 डिग्री र नेपालगंजको 39.5 डिग्री सेल्सियससम्म पुगेको छ भने अन्य क्षेत्रमा पनि तापक्रम बढ़दो क्रममा छ। हिमालय पहाड़ी विभागमा साधारणतया बादल लाग्दछ। लुम्बिनी र सुदूरपश्चिम बंगाल जस्ता थोरै स्थानहरूमा आज मेघगर्जन र चट्टानसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। विभागले तराई क्षेत्रमा गर्मी बढ़ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाएर आग्रह गरेको छ। भारतको बिहार राज्यस्थित मुजफ्फरमा रहेको एक अस्पतालको आईसीयू वार्डमा आगलागी हुँदा 4 जना बिरामीको मृत्यु भएको छ। बिहारको सबैभन्दा ठूलो प्रसाद अस्पतालको 5 तलामा रहेको आईसीयूमा आज बिहान सर्ट सर्किटका कारण आगलागी भएको हो। 13 वटा समय रहेको उक्त आईसीयू वार्डमा 15 जना बिरामीलाई बाहिर निकालिएको छ र उनीहरूलाई शहरका विभिन्न अस्पतालहरूमा भर्ना गरिएको छ। उद्धार गरिएका मध्ये धेरैजसो गम्भीर अवस्थामा रहेका छन्। लागू गर्ने सहमति भएको विदेशको अर्को खबर छ। अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी यसको औपचारिक पुष्टि गरेको छ। अमेरिकी मध्यस्थतामा भएको यो युद्ध विरामको लागतमा सफल हुनका लागि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले आफ्नो सम्पूर्ण आक्रमणहरू रोक्नुपर्ने शर्त राखिएको छ। सम्झौता अनुसार इजरायलको नियन्त्रणमा रहेको दक्षिण लेबनानको सीमा क्षेत्रदेखि नेतानिनेवेसम्मको भूभाग बाटो हिजबुल्लाहका लडाकुहरू पूर्ण रूपमा हट्नुपर्नेछ। यस्तै अमेरिकाको मार्ग निर्देशनमा लेबनानमा केही विशेष फ्लाइट जोनहरू केही पाइलट जोनहरू निर्माण गरे त्यहाँ लेबनानी सेनालाई मात्र पूरा नियन्त्रणको अधिकार दिइनेछ। विस्तृत शान्ति सम्झौताका लागि दुवैपक्षीय आगामी जुन 22 मा पुनर्वार्तामा बस्नेछन्। यसको सेवाका बारेमा हिजबुल्लाहले भने अहिलेसम्म कुनै टिप्पणी गरेको छैन। खेलकुद नेपाल 7 महिना च्याम्पियनसिपको सेमी फाइनलबाट बाहिरिएको छ। भारतको गोवामा भएको पहिलो सेमी फाइनल खेलमा बंगलादेशसँग 2-1 अन्तरले पराजित भइसके नेपाल 10 वर्षपछि पहिलो पटक फाइनल पुग्न सकेको हो। यसअघि सन् 2016 नेपाल भारतसँग सेमी फाइनलमा पराजित भएको थियो। भारतले भएको अर्को सेमी फाइनल खेलमा भुटानलाई 1-0 अन्तरले पराजित गर्दै भारत पनि फाइनलमा पुगेको छ। अब उपाधिका लागि शुक्रबार भारत र बंगलादेश भेट्नेछन्। खेलकुद क्रिकेट छनौट अन्तर्गत आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दछ। समापनमा हुने यस खेलमा नेपाल समूह विजेता बन्ने लक्ष्यको साथ मैदान उत्रनेछ। खेलको पहिलो समय अनुसार 2:30 सुबह 12 बजे शुरू हुनेछ। पहिलो खेलमा चिल्ला 221 रनको विशाल अन्तरले हराएको नेपाली टोली आज उच्च मनोबलका साथ मैदान प्रवेश गर्नेछ। समूह एमा रहेका नेपाली मलेसिया दुवै टोली चिल्ला पराजित गर्दै एक खेला बाँदै एसियाली खेलकुदका लागि छनौट भइसकेका छन्। नेपाली सिंह अहिलेको कप्तानमा रहेको नेपाली टोलीमा कुशल गुर्तन आशिष शेख रोहित पवन सिंह प्लानी छनेर सम्पर्क कर्म लगायतका खेलाड़ीहरू समावेश छन्। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेमा यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स गाँठको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
1: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz।
3: खरो विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ। डिसो फाइबर नेट

0: एफएम पनि उपस्थित भइसकेको छु। आजको नेपाली बस देशभर कतिन्छ 50 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि संसारभर एकैसाथ सुनिराख्नु भएको छ। नेपाली भाषामा हामी सामाजिक आर्थिक सांस्कृतिक राजनीति कूटनीतिक क्षेत्रका विषयमा छलफल र बहस गर्ने गर्दछौ। सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौ। नेपाली बहस धेरैभन्दा धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो। विदेशमा छरिएर रहेकादेखि स्वदेशका हरेक नेपालीहरूले बिहान बिहानै रेडियोका माध्यमबाट र विभिन्न माध्यमबाट नेपाली बहस सुन्नुहुन्छ र प्रतिक्रियाहरू पनि जनाउनुहुन्छ। र नेपाली बहसमा हामी आजको दिनमा चर्चा गर्न चाहन्छौ यतिखेर ठूला प्रकरणमा सीआईडीको नजर छ। प्रभावशाली व्यक्ति र समूह अनुसन्धानको दायरामा पर्दैछन्। एकपछि अर्का व्यक्तिहरू अनुसन्धानको दायरामा पर्दैछन् तर जीवी राईलाई भने पक्राउ गर्न सकिएको छैन। अन्य धेरै व्यक्तिहरू बिस्तारै पक्राउ परिरहेका छन्। भारतका लागि प्रभाव नेपाली राजदूत दिलीप कुमार उपाध्याय हुनुहुन्छ। उपाध्याय सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
1: नमस्ते नमस्ते सञ्जीव, सागर सुप्रभात।
0: सुप्रभात, गुड मर्निङ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भारत भ्रमण यहाँले कसरी हेरिराख्नु भएको छ? नयाँ कुशे गङ्गा साबित भयो त यो भ्रमण?
1: सबै देशले आफ्नो आफ्नो हितको लागि आफ्नो प्रयास गर्छन्। अब त्यसो मामलामा खास गरेर मुख्यमन्त्री भारत र अहिलेका वर्तमान प्रधानमन्त्री मोदीजी अत्यन्त मुकुलमा आइरहनुहुन्छ। त्यसमा त हामी सबैले तपाईँहरू जानु चाहिँ बुझेकै कुरा हो। त्यस्तो भएन, पहिलो संसदमा आएर दिएको प्रतिवेशनमा चाहिँ सबै मुकाबले गरेको रहेका
0: थिए।
1: त्यो अन्तरको परिणाम अब नेताहरूले त्यसमा पाएनन्। त्यसको लागि हामीलाई पनि कमी कमजोरी होलान् होइन, भारत पनि होला। त्यसको चाहिँ समीक्षा गरेर नयाँ हिसाबबाट फेरि उत्तरलाई यसरी भन्दा नयाँ आयाम सुरु गर्ने प्रयासहरूले भनिरहेको छ। सुरु गर्ने भनेको चाहिँ राम्रो कुरा हो, सकारात्मक रूपमा त हुनुपर्छ। हामी त के गर्छ भन्ने कुरा महत्वपूर्ण
0: होइन। यो भ्रमणको दृश्यलाई हेर्दाखेरि होइन, भारतले जुन किसिमको सम्मान गरेको छ, जुन किसिमको स्वागत गरेको छ, भारतका उच्च पदस्थहरूसँग पनि भेट भएको छ, अहिलेसम्म विदेशका कुनै पनि पार्टीका अध्यक्ष सभापतिहरूसँग नभेटेका गृहमन्त्रीले समेत भेट दिनु भएको विषयलाई पनि सँगसँगै हेरिएको छ, यी यावत कुराहरूलाई चाहिँ कसरी लिन सकिन्छ?
1: त्यस किसिमको कुटनीतिमा भारतको हो पहिलेबाट होइन, खास गरेर बिजेपीको सरकार चाहिँ अत्यन्त विकुल छ होइन। खासमा त प्रधानमन्त्री मोदीजी रहेको टिमहरू छन् अहिले पनि जस्तो भने नेपाल सरकारले आफ्नो पार्टीको सभापतिलाई सरकारले निर्णय गरेर आधिकारिकता सहित पठाएको भएदेखि त्यो कुरो अन्तर स्वागतको व्यक्ति राम्रो तर हामीले चाहिँ त्यो कतिसँग नेता सरकारले त्यो विश्वास गर्न सकेन। आफ्नो सभापतिलाई आफ्नो पार्टीको हुने र नेतालाई पनि एकैछिनमा प्रधानमन्त्रीले विभिन्न कारणले नगएपछि नेता सरकारको विशेष रूपको रूपमा भनेर पठाइएको गर्दछन्। त्यो आधिकारिकता पाएको मान्छे कुटनीतिमा छ है, भारत प्रत्यक्ष छ जस्तो हेर्नुहोस्। कहिले पनि जस्तो अन्तर्गतमा गएर यस्तो धेरै चलिरहेका छन्। हाम्रो एउटा चौथ राष्ट्रमन्त्री चाहिँ राष्ट्रिय कारणले दिल्ली जान सम्भव प्रधानमन्त्रीले पनि जानु सक्छ। तर अरू छोरा त्यहाँ पिछले जाने कतिजना त्यो जस्तो किसिमको नयाँ रेल कार्पेट चाहिँ स्वागत गरियो, त्यो तपाईँ हामी देखाएको होइन नि। अब हामी प्रधानमन्त्री पनि बन्नु पर्ने भयो, त्यो सकि त मैले सक्छु म त्यो सेवा गरेर म के गर्छु भन्ने खालको त्यो गर्छु। त्यसले गर्दाखेरि हामी चाहिँ कथा कथा गर्छौँ यस्तो कुराहरू अलिक पनि हामी त्यो मात्र अलग सकारात्मक स्वच्छ राख्ने मान्छे हामी किनभने अर्को चाहिँ भारतले पनि एकअर्मा रियलाइज गरेको हामीले विगत धेरै कमी कमजोरी त्रुटि हामी पनि गर्यौँ कतितिमा, किनभने मैले पनि भारतको कुटनीतिमा चाहिँ कविता रूपको मुद्दा नै सक्नु हेर्नुहोस्। प्रायः त कोभिडको बेलामा मजा मजा भ्याक्सिन नपाउने कुरामा हाम्रो चाहिँ मान्छे अब त्यो कुनै कृषिमा पेनबाट खर्च गर्ने कुरा हुन्छ र त्यो पत्रहरू गर्न अब खोजेर गर्ने कुराहरू पनि किसिमले चेन्ज गरेर देखाउनु पनि कति के हुन्छ त्यो सबै चक्कताहरू डिजिटल प्रक्रिया गर्नु पनि कमसेकम बुझेर कार्यान्वयन नगर हुन्छ नि त बाध्यकारी थियो धेरै बुद्धि दिने कुरा यस्तो कुरो चाहिँ के हुन्छ भारतका पनि अलग अलग अनि बिहारको बारेमा पनि अनि हिसाबमा तपाईँको त के भन्नु चाहिँ कर्ताको सम्बन्धी भनेर कर्ता गर्ने कुरो अहिले पनि सबै कुरो भएर अक्सिजनको बारेमा चाहिँ चाहिँ भारत के हो दुःख
0: सीमाको विषयमा
1: त्यो कुरालाई विवादित कुराहरू किन गर्दै अलिक राम्रो कुराहरू मिठो मिठो कुराहरू भनेर भन्छौँ त्यो कुरा त्यही छ अब त्यसको त्यस्तो कुराहरू मात्रै सबै गर्नु चाहिँ हामीले भारतले गर्नु केही त मेरो कुनै असहयोग भनेको छैन
0: नेपालसम्मको सम्भावित सम्वादका विषयको सूची लिस्ट पनि मागेको छ होइन अब सभापति फिर्ता भइसके पछाडि परराष्ट्र मन्त्री सुशील खनाल पनि भारतको भ्रमणमा जाने कुरा छ यसले केही नयाँ आयाम थप्न सक्छ
1: सक्नुपर्छ हामीले सक्नुपर्छ भारतको भ्रमणको यो कुरा सबै भन्थ्यो वास्तवमा नेपालले के चाहन्छ भन्थ्यो होइन पिक्चर हामीले के चाहन्छ भन्ने कुराको त हामीले एउटा पार्टीको एजेन्डा एउटा प्रधानमन्त्रीको एजेन्डा भन्दा पनि नेपालको चाहिँ एजेन्डाहरू बढाउन सक्नुपर्छ जुन पनि मैले धेरै पटक बनाउन गरेको छु नेपालको सुरक्षा नीति नेपालको परराष्ट्र नीति नेपालको विकासको एजेन्डा भनेर अब अहिले हामीले चाहिँ मतलब एउटा राष्ट्रिय एजेन्डा बनाउन सक्यौँ होइन भनेदेखि उसले चाहिँ एउटा निकै ठुलो जवाबदेखि लिन्छ र भारतलाई पनि बाध्य पर्छ भारतमा पनि ठुलो जवाब छ नेपाल जस्तो एउटा हाम्रो हाम्रो मावर कस्तोमा नयाँ प्रवेश भएर हिँड्यो पनि थियो नि त हिँड्ने किन बिग्रियो के रहेछ त्यसलाई बिग्रि सकेन
0: भयो दिप कुमार उपाध्याय सर तपाईँलाई अलिकति अनुभूति भयो गणतन्त्र पछाडि चाहिँ जुन किसिमको यो सम्मान जुन किसिमको यो स्वागत देखियो जुन किसिमको यो होइन एउटा पार्टीको सभापतिलाई होइन पार्टीको सभापतिलाई हरेक सरकारका चाहिँ उच्च पदस्थहरूले भेटे यसको सन्देश चाहिँ अब दुईटै नजिकको सरकार चाहिँ नेपालसँगको सम्बन्ध अलिक फरक हुनुपर्छ भन्ने खालको सन्देश दिन पनि खोजे होला भारतले
1: त्यही अवश्य होइन समय बदलाउनु भयो सामाजिक सम्बन्ध बदलाउनु भयो जुवा हेर्नुहोस् र हामीको एउटै विश्व परम्परा वैदिक सनातन धर्म संस्कृति परम्पराको चाहिँ देश भारतको पनि एक विचारको प्रबल छ त्यसो गर्दाखेरि नेपालमा एकै परिवर्तन भयो एकै परिवर्तन भएपछि एकै चाहिँ दुईटी बहुमतको सरकार बनेको छ त्यसमा भारतको कस्तो किसिमको सम्बन्ध राख्छ कस्तो व्यवहार गर्छ भन्ने कुरा त आजकल नेपालमा भारतमा नभएर अन्तर्राष्ट्रिय काँचोको विषय पनि छ भारतलाई पनि कुरा होला त कतै चाहिँ घुसेको होला ढुकेको होला त्यो सुधारको अवसरको रूपमा भारतको घुराउनु गर्छ हिजो काठमा पनि भन्ने विगत यादव कमी कमजोरीहरूलाई हामी चाहिँ सुधार्न प्रयास गर्छ भने नेपालले चाहिँ हाम्रो त्यस बाध्यता छ हामी एउटा कुरा खेल्ने सबै कुरो गर्न सकिन्छ भगवान बदल्न सकिँदैन चुनौती बदल्न सकिँदैन हाम्रो जस्तो भौगोलिक अवस्था छ भन्ने गरी कुनै बेलामा अब 10-50 वर्षको चाहिँ वान मिनीबाट एउटा इन्टरनेसनल चाहिँ तपाईँको भन्ने अब सुरु मार्ग बन्ला अन्तर्राष्ट्रिय सुरु मार्ग बन्ला न त्यो बनाएर हामी बन्द मगा नत्र चौसम्म उता अध्यक्ष प्रणाली बनाएको कुरा छ त हामीले पुरै रूपमा भारतसँग नमिलिकै भारतसँग हाम्रो सम्बन्ध सम्बन्ध नराखेको हामीलाई बाध्यता छ त्यसको फाइदा चाहिँ भारत उठाउँछ हामीले भारतसँग उठाउनु पर्ने फाइदाको बारेमा हामीले चाहिँ सबै गरी चुक्त गरौँ भन्ने मेरो चाहिँ दुखेछ नेपाल सरकारले पनि नगरीमा चाहिँ ध्यान राख्दैन आशा हो
0: अब अहिले सभापति रामनारायणको पहिलो भ्रमण भयो यो सरकार बनिसकेपछि तर प्रधानमन्त्रीको चाहिँ भ्रमण हुन सकेन यसमा कूटनैतिक हिसाबले कतै भारत नेपालसँग अलिकति रिसाएको वा चाहिँ अलिकति सम्बन्धमा चाहिँ के समस्या आएको चिसो बनाएको थियो यो भ्रमणभन्दा अगाडि चाहिँ
1: हामी प्राविधिक रूपले प्राविधिक रूप पराधीन भएर त्यो हाम्रो आफ्नो एउटा चाहिँ भन्ने एउटा गौरव गाथा इतिहास छ संस्कृति सभ्यताको इतिहास एउटा साक्षी खत्त हो त्यो भन्ने हामी चाहिँ एउटा तर भारतमा पनि एउटा राजनैतिक तह छ एउटा प्रशासनिक तह छ होइन राजनीतिक तहमा त त्यस्तो कुरो त्यही पनि पाइँदैन त प्रशासनिक तहले चाहिँ नेपाललाई त हामीले म्यानेज गरेर राख्छौँ ठिक छ ठिकै छ भन्ने चाहिँ पनि मलाई नेपाललाई त्यसो सबै हामीले मारेर राख्ने यही पनि देशको रोचि हो त्यसमा विपार चाहिँ हो भनेदेखि हामी अत्यन्त सहायताका साथमा नेपालको अगाडि बढ्न सक्नु पर्दछ नेपाल अगाडि बढ्नु पर्दछ त्यो बढ्नको लागि त बदलको सरकारले आज भनौँ न राष्ट्रको सरकार छ राजनीतिको भगवतको सरकार छ जसले पनि विगतका नेपालका अब जति पनि हामी चाहिँ भनौँ न प्रत्येक प्रशासकहरू पार्टीहरू चाहिँ अलिअलि अकस्मातै यस्ता कुराहरूमा चाहिँ अलिकति हाम्रो चाहिँ धर्मपूर्ण राष्ट्रिय दृष्टिकोणमा रहन सकेनौँ। यति गल्ती नगराएर नेपालको एउटा चाहिँ त्यसैमा चाहिँ एकदम पर्ने छ अवसर हो, नेपालमा एउटा अवसर हो कि के हो भारतसँग हाम्रो अपेक्षा के हो भन्ने कुरा त्यसबाट आँखामा आँखा घुटाएर नेपालले भन्न सक्नु पर्दछ, उहाँको सरकारले
0: गर्नुपर्दछ। सरकारले चाहिँ कूटनीतिक हिसाबले हरेक छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई चाहिँ सुमधुर बनाउन सक्ने आधारहरू देख्नुहुन्छ तपाईँले?
1: पर्छ अब कति गर्छ त तपाईँहरूसँग हामीले हामी त केही शुभकामना दिनुभयो, शुभेच्छा दिनुभयो,
0: सीमा लगायतका विषयमा, रोजगारीका विषयमा वान टू वान वार्ताहरू, छलफलहरू किन हुन सक्दैनन्? तपाईँले अघि पनि उठाउन खोज्नु भएको थियो प्रबुद्ध समूहको पिजीको प्रतिवेदन चाहिँ भारतले बुझ्नै मानेको छैन, होइन? नेपाल पक्षले पनि यो विषयमा बोल रूपमा चाहिँ केबुल टक गरेर कुरो पनि उठाउन सकेका छैन। अब उहाँहरू चाहिँ उठाउन सक्षम हुनुहोला रवि दामिछानेजीहरू, जस्तो उहाँले सीमाको विषयमा एउटा हिन्दुस्तान टाइम्समा केही लेख्दाखेरि होइन यो वुडल्यान्डसम्मको चाहिँ सहभागिताको कुरालाई गर्दाखेरि त भारतले खानै अस्वीकार गरिसकेका छन् त, तेस्रो देश त मान्य हुन सक्दैन हाम्रो सीमा विवादको विषयमा भनेर, होइन? फेरि
1: मलाई पनि भन्नु सक्छ सीमा विवाद भनेको दुईवटा देशको बीचको त्यसमा चाहिँ विवाद हुन्छ, अन्तर्राष्ट्रिय मान्यता हामीले पनि बुझ्दा कुरा होइन, त्यसमा पक्षलाई चाहिँ कसैले पनि स्वीकार गर्दैन। तेस्रो पक्ष चाहिँ कहिले भन्दा साक्षीको रूपमा प्रमाणको रूपमा भोलिबाट विवाद गरेर अन्तर्राष्ट्रिय अदालतमा चाहिँ हामी कारण गर्नुपर्ने भयो, अन्तर्राष्ट्रिय अदालतमा लानुपर्ने भयो भन्ने त्यो बेला यसो कुराहरू हुन्छ। त्यस्तो हामी त्यो सबै कुनै प्रयास हुँदैन द्विपक्षीयमा, र हाम्रो समाधानको चाहिँ प्रयास गर्यो, भारतको सेनाले तयार छ, इच्छुक छ, त्यो वार्ताको लागि मात्रै पनि सम्मानको लागि उसले तयार हुन्छ भन्ने पनि त राम्रो कुरा हो नि। आफ्नो प्रमाण भारत देखाओस्, हाम्रो प्रमाण हामीलाई देखाओस्, एउटा कुरा मित्रसँग सम्मान गरेर सहमति निस्कन्छ, एउटा त्यसको चाहिँ हामी सम्मान नहोस् नि, भारत समस्या आफै त्यो समाधान गर्नुहोस् न, त्यति सकारात्मक मान्छ यसको समस्या मद्दत दिनु, यो त भारत सरकारको स्वीकारको कुरा हो नि, अहिलेको यो क्रस फन्डिङमा यो एप्लिकेसनको कुरा होइन, नेपाल पढाएको मान्छे, सेनाको मान्छे होइन, यस्तो गर्नु भयो हाम्रो जग्गा जग्गाहरू चाहिँ तपाईँ भन्नु भएको अहिले मेरो त चरमा हुन्छ नि, तपाईँको मेरो जग्गाहरू जे छ त्यो त चर्चामा छैन नि, अनि गरिबल माटोमा चाहिँ हामीले त्यो पिजरको कुरा के गर्यो हामी त्यो गर्दाखेरि त कुनै भारतमा पऱ्यो कि नेपालमा पऱ्यो, सामान्य कुरा हो, त्यो धेरै मिलाइसक्यो मिलेको छ, अझै मिलाउनु भएकै छ, त्यस्तो कुरालाई पनि नेपालमा लेखेको छ भनेर भन्नु त हामी चाहिँ मेरो हेर्नुहोस्
0: हामीले प्रधानमन्त्रीज्यूले त उहाँले आफैले
1: उहाँको अचानक कतावटको अधिक वस्तु छ जस्तो कमले अलिकति ब्रिफिङ गरे, यो बारेमा शब्द प्रारम्भ गल्ती भयो, त्यो कुरा उहाँले छिटोभन्दा छिटो संसदीय स्तरमा धेरै प्रस्त गर्नुदेखि यो कुराको चाहिँ कटाक्षेप हुन सक्छ
0: भन्ने
1: स्वीकार्नु पर्छ, मान्छेले आफ्नो कमजोरी पनि स्वीकार्न सक्दैन, कारण त्यो मान्छेले धनी प्रगति गर्छ र
0: प्रधानमन्त्रीलाई रस्टरमा बसेर
1: नेपाली शब्द पनि प्रयोग गर्नु पर्यो र त्यो उहाँको त्यो इन्टेन्सन के भन्नु पऱ्यो नि त, कति भन्ने शब्दमा पनि त्यो भन्नु हुन्छ है, यसको प्रधानमन्त्री तर आफ्नो अभिप्राय के थियो त प्रस्ताव उहाँले गर्नु पर्यो,
0: मिचिरै पाइएको हो भने पनि मिचिरै हो भने पनि त त्यो त आन्तरिक सम्भावना सामान्य रूपमा चाहिँ यसरी रोस्टो मारे भन्ने कुरा त अवश्य प्रमाण बन्छ नि त, होइन? अन्तर्राष्ट्रिय
1: अहिले जुन हामीले पुस्ता र कालापानीको क्षेत्र छ पुरा सुविधामा रहेको छ क्षेत्र भनेर त्यो घटिरहनु भएको छैन, अलिकति घटिमा होइन, त्यो कुरा भारतले पनि स्वीकारेको हामीले पनि स्वीकारेको, तर भारत चाहिँ त्यो चाहिँ पुस्ताको त जता छ उहाँ चाहिँ कालापानीको चाहिँ एकतर्फी यो बाटो हुँदै चाहिँ सिलगढी युनिट के छ भनेर हामी चाहिँ उचाल पनि चौबता गरेर बाटो बनाएको छ, त्यो चाहिँ नक्सागत गरेर अलिक अलग बिहार आयो, यो कुराहरू केही अलिक स्वीकार्नु त पऱ्यो, मेरो पनि विवादित भनेको हो, मेरो मन्त्रालयले मेरो प्रधानमन्त्रीको भक्त पूजा गरेको कुरा त्यो पनि स्वीकार्छु वार्ता बस्छु भन्नु पर्यो त, वार्तामा मैले जस्तो त भारत पर्दैन है भनेर त्यो नाटिमा भएको छैन, अलिकति नाटिमा होइन, त्यो कुरा भारतले पनि स्वीकारेको हामीले पनि स्वीकारेको, तर भारतको त्यो चाहिँ पुस्ताको त जता छ उहाँ चाहिँ कालापानीको चाहिँ

0: उहाँको मुद्दालाई चाहिँ कूटनीतिक हिसाबले त फरक फरक ढंगले पनि त व्याख्या गरे अन्तर्राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले होइन यो कुरा अहिले अब अन्तर्राष्ट्रिय मञ्चमा पुग्यो भारतले पनि यसमा चासो देखायो प्रधानमन्त्रीले बुझेरै जानेर यो विषयलाई उठाउन खोज्नु भएको ग्रेटर नेपालसम्मका पनि सपनाहरू बाँडियो फेरि
1: शब्द र पानीको गतिलाई अर्को व्यक्तिका नयाँ नयाँ संशोधन हुनुहुन्छ उहाँको नयाँ नयाँ भौतिकता होला नयाँ ज्ञान होला प्रसङ्ग जनकाहरू
0: भन्दा पनि थाहा नभएका पनि सांसदहरू
1: नेपालको चाहिँ हित प्रगति पहिल्यैदेखि पऱ्यो कि म यति त्यसरी फोकस गर्छु परिणाम नेपाली जनताले नेपाली राष्ट्रले हाम्रो यो समस्यामा चाहिँ यो समाधान जस्तै होइन हाम्रो चाहिँ भारतमा जति इस्युहरू छ नि त्यसमा यही मामलामा चाहिँ हाम्रो चाहिँ अब राम्रो भयो राम्रो चुकाउनमा आयो राम्रो चुकाउँदै सुरुवात भएर हामीले पनि सोच्न सक्नु पऱ्यो र भारतले पनि नेपालसँग उसको जुन अपेक्षा छ उसले पुस्तकबाट भनेर नेपाल सरकारले के सक्ने के नसक्ने त्यो कुरा चाहिँ राम्रो एउटा प्रबन्धन सहितको चाहिँ हामी एउटा एउटा सम्बन्ध चाहिँ राख्न सक्यौँ भने भारत पनि खुसी नै होला यति चाहियो यति हुनु जति राम्रो छ भन्दा त्यसरी पनि बसाएर पनि क्षणमा नेपाल र भारत परेको छ एक अर्कामा बुस्तकमा हेर्दै र दुवै देशको चाहिँ धेरै देशको धेरै थियो हामी त मान पनि छ भारतले पनि के राम्रो भएको छ नेपालको सम्बन्धलाई हाम्रो खाजाको राम्रो सम्बन्ध छ अहिले त्यो सबै छ भने पहिला माथि पारेर जोगाको जग्गा बिग्रिनु त जग्गा बिग्रेर त्यो खाएर हुन्छ होइन नि त ठुलो जग्गा भारतभित्र पनि छ खबरदार भन्ने
0: तर अब भारत चाहिँ अलिकति सतर्क भएको जस्तो अलिकति सशङ्कित पनि जस्तो देखिन्छ होइन
1: अतिरिक्तमा नेता छैन अहिलेको वर्तमान भेटाभित्री गर्दाखेरि मान्नुहोस् अनि एउटा दसौँ सत्रपछि विश्वको तपाईँहरू केन्द्रमा दक्षिण एसिया जान्छ खास गरेर चिन्ता भारतै जान्छ तथा पश्चिम भारतको बिचमा सन्तुलनको कमीको रूपमा त्यहाँ नेपालको भूमिका नेपालको हिमालय अत्यन्त संवेदनशील छ यसले गर्दाखेरि सबैको ध्यान आकर्षित छ त्यसले गर्दाखेरि अब त्यो सजगता त होला हामी अब सम्बन्ध सुधार्न सकेन भन्ने चाहिँ छैन नि यसको चाहिँ हामीले गाह्रो पर्छ भन्ने धारणा त्यस्तो छ हामी त्यसको चाहिँ उपयोग गर्न सक्नुपर्छ त्यो उपयोग गर्नको लागि राष्ट्र चाहिँ एक भित्र हुनु पऱ्यो अब यस्तै भने अब एक किसिमको राष्ट्रको भित्र हुनु पऱ्यो यही कुरामा मेरो चाहिँ अब मैले हामी दुःख लगाएको छु भन्नु एउटा सरकारले अब सभापति जाँदाखेरि आधिकारिक निर्णय कथा गरेर हल्के गरेर हुन्छ नि सरकार के हुन्छ तपाईँको व्यक्तिगत भेट भन्नु नै हाम्रो त सरकार छ प्रधानमन्त्री मैले पनि कसरी हाम्रो सरकारको भावना भन्नु पऱ्यो होइन तर
0: आफ्नै पार्टीको सरकार छ होइन आफ्नै पार्टी त्यसो आफ्नै कारणले गर्दाखेरि उहाँहरू यो स्थानमा पुग्नु भएको छ त निकै ठुलोको होइन त्यो संशय त छ नि त नि त हुन्छ कि भन्ने चिन्ता छ कि नेपाली जनताले ढोगाउने सर फेरि व्यक्ति के हुन्छ
1: पार्टी कसरी बन्यो कस्तो कस्ता समय कस्तो कस्ता व्यक्ति छन् कस्तो कस्ता तरिका छन् भन्ने कुरा त तपाईँ भन्नु थाहा त्यसले गर्दा म चाहिँ होइन धेरै गर्न चाहन्छु सकारात्मक छु राम्रो गर्नुहोस् तपाईँको आउँदा छ हाम्रो कुन सहयोग हुन्छ
0: सरकारले चाहिँ सुशासन केन्द्रित ढङ्गले अगाडि बढ्ने कुरा र आफ्नो पार्टीको म्यान्डेटलाई चाहिँ जनता सामु पुर्याउने कुरामा कतिको सफल हुन सक्छ
1: अहिले हामी सब आशावादी हामी हुनुपर्छ किनभने केही न केही अहिलेसम्म कानुन परिवर्तन नहुँदाखेरि पनि वर्तमान कानुनबाट पनि अलिकति पनि सरकारले चाहिँ नीति मूल्य मान्यता आदर्शलाई ध्यानमा राखेर इमान्दारी त बसायो भने प्रेरणा त हुँदो रहेछ नि जनताले के सुविस्ता त पाउँदो रहेछ नि यस्तै हामी तपाईँको हुँदा डिजिटल स्टाइलले मान्छेहरू चाहिँ दायाँ दर्शनहरू पाउन थालेका कामहरू कटापटाउन थालेका अलिकति कर्मचारी तन्त्र पनि बढाउन थालेको हिजोको जस्तो चाहिँ खुलाएर चाहिँ बिचौलियाहरूको भन्दा धेरै पाल भाँगा पाल वैधानिक भन्दा अवैधानिक गतिविधिहरू भएको कुरा त रोकिहाल्छ नि त्यो त राम्रो कुरा हो त्यसलाई हामी पढ्नु सक्छौँ सबैले त सबै पढ्नु सक्नुपर्छ अब अस्ति के छ भन्दा आध्यात्मिक चेतनाको कमीले गर्दा मान्छेले सत्य सत्य पनि देख्छ सत्य पनि भन्दैन नेपालको समस्या थियो हाम्रो आजको समाजको समस्या त्यो होइन
0: संसदको जुवाई हो संसदमा दृष्टि देखाउनु भएको छ तपाईँले अहिले
1: त्यो देखाउँछु सो त त्यो सांसदहरूलाई पुर्याउन सक्नुपर्छ सिकाउन सक्नुपर्छ
0: सभाले अझै पनि त उहाँहरू त्यस्तो
1: सांसद भएको चिज मेन त हस्तक्षेप हुँदैन त्यस्तो

0: सभामा मात्र होइन प्रतिपक्षले पनि सुनाउनुपर्छ
1: होइन
0: आध्यात्मिक चेतको कारण हुन्छ नि हेर्नुहोस् आध्यात्मिक चेतना नभएको भए के हुँदैन जति पढाउनु जति सिकाउने जति उठाउनुहोस् है के हुँदैन एक गरी नैतिकता मूल्य मान्यता आदर्शता भन्ने कुरा छ त्यति तपाईँको त्यसरी सिकाएर मात्रै पढेर मात्रै त्यो एक दुई हजार अगाडि हुनु
1: भनेपछि एकपल्ट फेरि क्लास दिनुपर्छ होइन सबै सांसदहरूलाई
0: सबैले आफैले हेर्नुहोस् आफै चिन्तन गरौँ हाम्रो नेपालको समस्या के
1: हो
0: त्यसको समाधान के हुन सक्छ हाम्रो समाज कस्तो हो भन्ने कुरो अर्को ग्रहबाट कहीँ आएको कुरो हामीले पनि एकदम मान्छे हुन्
1: यहाँको मात्र प्रश्नका लागि र सुझावका लागि धेरै धेरै धन्यवाद नमस्कार भारतका लागि पूर्व नेपाली राजदूत देव कुमार उपाध्याय आदरणीय श्रोता नेपाली पाँचमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछौं।

Thank you.

0: it on his carabar, the foolish umbrella. It's enough easy, but double had a beat. Global Smart Plus, like a smart key. नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: भनिन्छ नि नानीदेखि लागेको बानी।

0: बेच्नेले पठाएको पैसा सिधै खाती वालेटमा
1: गाउँको कुनै पनि ब्याङ्क खातामा वा 45,000 रुपियाँ बने आइएमए कार्ड मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आइएमए गरौँ।

0: हामी हराई स्वागत गर्न चाहन्छु। नमस्कार गुरु,
1: नमस्कार, धन्यवाद।
0: अनि नवीकरणको विषयलाई म उठान गर्न चाहन्छु। तपाईँले सदस्यता क्रियाशील सदस्यता नवीकरण गर्नुभयो?
1: मैले नवीकरण त धेरै अगाडि गरेको, अहिले अध्यावधि पनि गरिसक्यो,
0: अध्यावधि पनि भइसक्यो। अब देशभरका कंग्रेसका कार्यकर्ताहरूले अध्यावधि गरे, आज अन्तिम मिति हो नि त।
1: हजुर, हाम्रो अध्यावधि कार्य अन्तिम चरणमा पुगेको छ।
0: देशभरका सदस्यहरूमा यसमा उत्साह छ? कति जति अध्यावधि भयो, क्रियाशील सदस्यताहरू भन्ने कुराको लगतहरू तपाईँहरूले चाहिँ नजिकबाट हेरिरहनु भएको छ केन्द्रमा बसेर?
1: हेर्नु कुरो भएन, अध्यावधि चाहिँ लगत निकाल्नका लागि गरेको हो, त्यसको विवरण संकलन गर्नका लागि गरेको हो, सदस्यलाई जोड्नका लागि गरेको हो।
0: कतिको उत्साह छ क्रियाशील सदस्यता अध्यावधिको?
1: तपाईँले देखिरहनु भएको छ, प्रथम भनेर उत्साह बढ़िरहेको छ, भइरहेको छ, सबै साथीहरू सक्रिय भएर लाग्नु भएको छ, अध्यावधि प्रक्रिया एकदमै द्रुत गतिमा अगाडि बढ़िरहेको छ।
0: तर धेरैले त अध्यावधि गर्नु भएको छ, कतिपयले अध्यावधि गर्दैन भन्दै पनि बस्नु भएको छ, होइन?
1: हजुर, अब त्यसको त्यस्तो विषयमा त्यति धेरै जानकारी भएन, तर मलाई लाग्छ एकदमै पहिलो चाहिँ सुरु सुरुमा यसका बारेमा केही मिसमिस चाहिँहरू थिए, अहिले धेरै क्लियर भइसकेको छ। सबै यो पार्टीको हितमा रहेछ, पार्टीलाई सबै सरलरेखामा सोच्नका लागि भएको रहेछ, पार्टीलाई यो प्रविधिकरण गर्नका लागि भएको रहेछ भन्ने कुरा सबैले बुझ्नु भएको छ। त्यसैले पार्टीको एक आपसमा कनेक्टिभिटी सजिलो बनाउनका निम्ति, यस एक आपसमा सजिलो गरी जोड्नका निम्ति गरेको हो भन्ने कुरा सबैले बुझिसक्नु भएको छ। त्यसैले यो नवीकरण होइन, यो अध्यावधिको हो, त्यो कुरा पनि सबैले बुझिसक्नु भएको स्थिति छ। त्यसैले अहिले धेरै त्यस्तो कन्फ्युजन छ भन्ने मलाई लाग्दैन। हामीले अहिले नयाँ क्रियाशील सदस्यता अनलाइनबाट पनि वितरण गर्ने प्रक्रिया हामीले हो, पहिला पहिला कागजमा लेखेर गर्ने गरिन्थ्यो, अब त्यो सबै अन्त्य भए मैले चाहिँ भनिरहेको छैन, तर अब कागजमा लेखेर काम गर्ने अनलाइन मार्फतै पनि गर्ने भनेर हामीले अनलाइन मार्फत क्रियाशील सदस्यता वितरण प्रक्रियालाई सुरु गरेका छौ। यसले मलाई लाग्छ नेपाली कंग्रेसलाई डिजिटल्ली डेटाबेस भएको पार्टीको रूपमा रूपान्तरण गर्ने स्थिति बनाउँछ भन्ने मलाई लाग्छ। अब म चाहिँ विधिवत प्रक्रिया यही हो, हाम्रो विधानमा चाहिँ व्यवस्था छ, खालि डिजिटल्ली यसलाई अगाडि बढाउन खोजेका हुन्।
0: अहिले महामन्त्रीज्यू, यसले चाहिँ नेपाली कंग्रेसलाई चाहिँ अब एक धारावाहिक डिक्का बनाएर अगाडि बढाउनका निम्ति प्रेरित गर्छ कि फेरि यसले चाहिँ कन्डारेक्सन शुरू गर्छ?
1: होइन, यसले नेपाली कंग्रेसमा समस्या ल्याउने भन्ने कुरै हुँदैन, यो त हामीले सबै कंग्रेसलाई सँगै राख्ने, जोड्ने, एकअर्काका कुरा सजिलो गरी भन्ने, सहमति असहमतिहरू सजिलो गरी प्रकट गर्ने स्थिति बनाएर बहसलाई अगाडि बढाउने, यो विशुद्ध यो डिजिटल रूपान्तरण हो, होइन? यो चाहिँ यो प्रविधि मैत्री बनाउन खोजिएको, त्यसले यसमा चाहिँ पार्टीभित्र अन्तर्विरोध बनाउने, समस्या ल्याउने त कसरी हुन्छ र किन हुनु पर्दैन छैन? अरू कुराहरूमा मतभेद हुने विषय हाम्रो जस्तो डेमोक्रेटिक पार्टीका लागि स्वाभाविक विषय भयो, तर यो कारणले मतभेद हुनुपर्ने केही कारण छैन, यो पार्टीलाई लाभ मात्रै पुर्याउँछ, पार्टीको हितमा मात्रै यो काम हुन्छ, त्यसैले कुरा सबैले बुझ्नु भएको छ।
0: मुख्य कारण, मुख्य कज, मुख्य जड यो पनि त भयो नि त अहिले त पार्टीभित्र,
1: सबै विषयलाई विवादको विषय बनाउनुपर्छ भन्ने छैन, यो चाहिँ पार्टीको अस्मित्वले कतै गर्दै गर्दैन, त्यो कुरा हाम्रो चाहिँ पार्टीमा चाहिँ अग्रजहरूले लामो समय चाहिँ पार्टीमा लाग्नुभएकाहरूले लोकतन्त्रका निम्ति सङ्घर्ष गर्नुभएकाहरूले नबुझ्ने कुरै छैन। त्यसैले यसमा मतभेद गर्नुपर्ने, यसमा म गर्छु र म गर्दिनँ भन्नुपर्ने केही कारणै छैन, यो चाहिँ पार्टीसँग जोडिने कुरा हो, यो कुनै गुट बलियो बनाउने कुरा होइन, कुनै व्यक्तिलाई सशक्त बनाउने कुरा होइन, कसैलाई निकाल्ने र राख्ने कुरा होइन, यो चाहिँ सबैलाई समेट्ने विषय हो। त्यसैले यसमा कसैले समस्या मान्नुपर्ने त्यस्तो अवस्था छैन र त्यो कुरा चुरुदै भएको छ भन्ने मलाई लाग्छ।
0: अब एकताको विशेष महाधिवेशन पछाडि नेपाली कंग्रेसभित्रको विवाद चाहिँ एकदम रसातलमा सतहमै पुगेको थियो, त्यसमा चाहिँ निकै ठूला होइन आरोप प्रत्यारोप पनि लागेका थिए, अहिले सम्पूर्ण कार्यालयहरू त स्थापना भएका छन् रामनगरतिर, तर यो मिल्दै गइरहेको छ कि यसको दूरी चाहिँ अलिकति अझै बढ्दै गइरहेको छ तपाईँहरूको नजरबाट?
1: हाम्रो पार्टीमा यति व्यवस्थापनको विषयमा समस्या पहिले पनि हुने गर्थ्यो, अहिले पनि त्यो समस्या छ, त्यो कुनै नीतिगत विचारगत चाहिँ मतभेद होइन, व्यक्ति व्यवस्थापनको विषयमा भएको एउटा समस्या हो। अब काङ्ग्रेस स्थापना यो देशको सबैभन्दा पुरानो चाहिँ निरन्तर चाहिँ लोकतन्त्रका निम्ति सङ्घर्ष गरेको पार्टी काङ्ग्रेस हो। स्थापना गर्ने गर्नुभयो उहाँहरू पनि हुनुहुन्छ, पछिल्लो पुस्ता हामीभन्दा पछाडिको पुस्ता पनि पार्टीभित्रै छ। त्यसैले अब धेरै ठुलो संख्या पार्टीभित्र छ, सबैको महत्वाकांक्षा छ, सबैले योगदान पुर्याउनु भएको छ। त्यसैले यस्ता व्यवस्थापकीय समस्याहरू भइरहेका छन्, यसलाई चाहिँ निपटारा गर्ने गरी अगाडि बढ्न सफल भइरहेको छ।
0: यसो व्यवस्थापकीय समस्याहरूलाई समाधान गर्नका निम्ति अब के भन्नु अध्यक्ष मण्डल बनाउने कि होइन, अब उहाँलाई त सम्मानजनक उपस्थिति त हुनु पर्यो नि त, फेरि हामीलाई सम्मान चाहियो भन्दै हुनुहुन्छ उहाँहरू होइन, सम्मान कसरी मिलाउने, अब सा नेपालमा कसरी बनाउने होइन, कहाँ राख्ने, कसरी
1: हुनुहुन्छ, जो पुरानो हुनुहुन्छ, जसले धेरै योगदान पुर्याउनु भएको छ, हामी पदाधिकारी भन्दा पनि धेरै सिनियर हुनुहुन्छ, उहाँहरू स्वतः वरिष्ठ हो होइन, वरिष्ठ र वरिष्ठ भन्दा केही उहाँहरू कुनै भएन होइन, हाम्रो पार्टीमा चाहिँ धेरै लामो योगदान गर्नुभएका नेताहरू अग्रजहरू हुनुहुन्छ, उहाँहरूलाई विधानको परिधिभित्र पसेर चाहिँ सम्मान गर्न कुनै गाह्रो कुनै भएन। अनुभव कसको के अनुभव छ, कसको के क्षमता छ, त्यो बुझेर त्यस अनुसारको जिम्मेवारी प्रदान गर्ने विषय पनि स्वाभाविकै हुन्छ, त्यसैले छलफल गरेर त्यसलाई समाधान गर्न सकिन्छ। खास गरी यो लामो समय जाने होइन, यो अधिवेशनसम्म जाने हो, अधिवेशन निष्पक्ष गर्ने, सबैलाई समेट्ने गरी गर्ने, सबैको चाहिँ सुरक्षा अनुभूति हुने गरी गर्ने परिस्थिति निर्माण गर्नका निम्ति एकादशमा छलफल गरेर सबैलाई समेटेर समितिहरू बनाउन सकिन्छ, अधिवेशनको निष्पक्षता सुनिश्चित गर्न सकिन्छ। त्यसकारण त्यो छलफल र संवादबाटै समाधान गर्न सकिने विषय हो भन्ने मलाई लाग्छ।
0: शाहले संसदको रुस्तमबाट नेपालले पनि भारतको सीमा अतिक्रमण गरेको छ, मैले प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ भन्ने अभिव्यक्ति आयो, तपाईँले यसलाई कसरी हेर्नु भएको छ? नेपाल पनि अतिक्रमणकारी देश हो, भारतका सीमा उभिएको छ नेपालले कुन कुन ठाउँमा?
1: अनि संसारमा कुनै पनि प्रधानमन्त्री चाहिँ सरकार प्रमुखले मेरो देशले या मैले होइन, हामी त कार्यकारी जिम्मेवारीको सबभन्दा माथिल्लो व्यक्तिमा हुनुहुन्छ, त्यसैले मैले अनि देशको भूमि अतिक्रमण गरेको छु भनेर त कसैले भन्दैन होला। अब यो चाहिँ उहाँले के आधारमा भन्नुभयो, अब चन्द्र उहाँ एकदम सत्यवादी मान्नु हो भने पनि कहाँको भूमि चाहिँ लुचिएको हो, कहाँ अतिक्रमण भएको हो, त्यो कुरा त अब प्रधानमन्त्रीलाई थाहा नभएर अरूलाई थाहा हुने कुरा भएन। त्यसैले मैले कसैको चिज लिएको छु भनेर आफैले स्वीकारेपछि त्यो दिनु कसरी हो, कहाँको के लिएको हो, त्यो कुरा त चाहिँ यो चाहिँ मलाई लाग्छ जिम्मेवारीको पक्षबाट चाहिँ यो असाध्यै गैर जिम्मेवार कुरा हो, यो चाहिँ ठिक हो अथवा यो यस कारण भनिएको हो भनेर तर्क दिन सक्ने स्थिति नै छैन। अब यो चाहिँ लोकसभाले चाहिँ राष्ट्रको
0: संसदबाट देशले त कमै देखिया छ नि त, प्रतिपक्षी दल नेपाली कंग्रेस होइन, तपाईँहरू नेकपा एमाले त्यसै गरी अर्धसाम्पाङ लगायतका पार्टीहरू त त्यहाँ त उफ्रिरहनु भएको छ नि त, फ्लाइङ किकदेखि लिएर चाहिँ रोस्टममै उक्लिने कामहरू त भयो नि त संसदमा।
1: यो कुरा यो बन्दी तपाईँले सुधार्नुहुन्छ, तपाईँलाई पनि मैले प्रति प्रश्न भयो,
0: त्यो तपाईँलाई भन्नु हुँदैन, त्यो अपरिपक्वता त भयो
1: नै, जुन प्रश्नको जवाब सबैले दिन सक्छ, सबैले गलत हो भनेर भन्छ, त्यो कुरा रोस्टममा के अरे त्यो कुरा संसदमा प्रतिपक्ष दलले या सत्तारूढ दलले मेरो विचारमा अब डर नमान्ने एकदम हिम्मतवाला सही कुरा गर्ने विवेकी राष्ट्रपतिको कोही साथी हुनुहुन्छ भने उहाँले पनि यसको विरोध गर्नुहुन्छ, त्यस कारण यो त विवेक भएको कोही पनि मान्छेले चिएको त भन्नै हुँदैन नि।
0: अब के भन्नुहुन्छ प्रधानमन्त्रीले त्यसो भए प्रतिपक्ष दलको नेताको हैसियतले के भन्नुहुन्छ तपाईँ?
1: कारण उहाँले पहिले अब त्यो मैले चाहिँ उहाँले किन बोलेको हो त्यो कुरा चाहिँ उहाँले पुर्याउनु पर्यो,
0: प्रधानमन्त्रीले अब संसदमा
1: गरेर त्यो सही हो त, म तपाईँलाई प्रश्न गरेँ, मलाई मात्र प्रश्न तपाईँ किन गर्नुहुन्छ, कहिले तपाईँलाई पनि हामीले प्रश्न गर्नुपर्छ, तपाईँले प्रश्न गरेर किन गर्नुभयो, तपाईँको नेपाली हो, तपाईँलाई मैले प्रश्न गरेर के गर्नुपर्छ होला? देशको प्रधानमन्त्री आजसम्म यस्तो संसारमा कसैले बनेको छैन, यो अभ्यासमा पनि छैन, यस्तो कुरा कम्पनसेट गर्ने कसरी हो, कहीँ कतै नजिर बनेको पनि छैन, अनि हुँदैन भनेको कुरा नेपालमा पहिलोपटक भयो, त्यसकारण यसको लागि के गर्नुपर्छ होला मैले तपाईँलाई नै प्रश्न गरेँ।
0: अब अहिलेको अवस्थामा चाहिँ नेपाल भारतको सम्बन्ध चाहिँ कस्तो छ? राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई भारतमा राम्रै सम्मान भयो नि त होइन?
1: होइन, मतलब सत्तारूढ पार्टीको चाहिँ सभापति चाहिँ त्यहाँको सत्तारूढ पार्टीले बोलाएर जानुभयो, अब स्वागत भयो, मित्रवत व्यवहार भयो, आपसी कुराकानीहरू भयो, त्यसलाई चाहिँ सकारात्मक ढङ्गले नै लिनुपर्छ। तर अब मित्रवत त्यो ओतमा बसेर चुनावमा बसेर हाम्रा कुरामा अलिकति राख्नुभयो, तमाम हाम्रो समस्याहरू छन्, ती समस्यालाई उहाँले कति प्रकट गर्न सक्नुभयो, अहिले तत्कालै जुन समस्या उठिरहेको छ त्यसमाका बारेमा उहाँ त्यही पार्टीको तर्फबाट प्रधानमन्त्री हुनुभएको, हाम्रो नेपालको प्रधानमन्त्रीले जसम्मै त्यस्तो कुरा बोल्नुभयो, ती कुराको बारेमा पनि त्यहाँ कुराकानी उठेका छन् होला। त्यसैले उहाँले राष्ट्रको पक्षमा चाहिँ एउटा अग्रिम कूटनीतिक क्षमता कति देखाउनुभयो भन्ने कुरा महत्वपूर्ण हो।
0: सीमाका विषय उठेन होइन, सीमाका विषयहरू उठेनन्, जनताले उठाउनु पर्न सक्नु पर्थ्यो, त्यो पनि भएन, सरकारले निर्णय भ्रमण भइदिएको भए अझ राम्रो हुन्थ्यो, खै उहाँहरूको त्यो पनि हुन सकेन होइन।
1: मतलब ती विषयहरू यो अन्तरमा उठेको अवस्था छ, तर मलाई लाग्छ नेपालको चाहिँ राजनीतिक नेतृत्वले चाहिँ मित्रमा जाँदै जहाँ कहीँ पनि जाँदै गर्दा चाहिँ द्विपक्षीय सरकारको विषयलाई सशक्त ढंगले उठाउन सक्नुपर्छ, अब्बल डिप्लोमेसी देखाउन सक्नुपर्छ भन्ने मलाई लाग्छ।
0: अब जाँदा जाँदै महामन्त्रीको हैसियतले नेपाली कंग्रेसका क्रियाशील सदस्यहरूलाई अर्थात नेता कार्यकर्ताहरूलाई तपाईँको अपील के छ? एउटा देशभरि सुनिरहनु भएको छ लाखौं कार्यकर्ताहरूले,
1: होइन मतलब सबै साथीहरू हड्डाबद्दी गर्न लाग्नु भएकै छ, यो हामी सबैको जिम्मेवारीको विषय हो, त्यो जिम्मेवारी प्रभावकारी ढंगले पूरा गर्नका निम्ति साथीहरू कटिबद्ध भएर खट्नु भएको छ, म त्यसको लागि आभार प्रकट गर्न चाहन्छु। अब अन्तिम अन्तिम भएको छ, थप सशक्तता प्रस्तुत गरेर यसलाई अझै बढी चाहिँ भनौँ सार्थक हुने गरी मेहनत गरिदिनु भनेर अनुरोध गर्न चाहन्छु।
0: हुनुहुन्छ नेपाली कंग्रेसका महामन्त्री प्रदीप पौडेल, आज नै श्रोता नेपाली बहसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनीले रोजौ, निम्न बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी सबिको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामसभा पथ काठमाडौँ। सात महिना च्याम्पियनशिप को हरेक गोली हरेक रुमन सफल अब सीधे तपाईहरुको मोबाइल डिगो एप में आज एप स्टोर व प्ले स्टोर डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईको, डिगो राष्ट्रको खेल तपाईको हातमा, आज नै डाउनलोड।

0: पूर्व डीआईजी केशव अधिकारी हुनुहुन्छ। अधिकारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
1: धन्यवाद।
0: गृहमन्त्रीले त यतिखेर गृहमन्त्री बिहान बन्यो नि त, प्रहरीहरूलाई अनि सुरक्षा प्रशासनलाई सशस्त्र प्रहरीहरूलाई एकदमै गाह्रो भयो, बढ भएर पनि काम दिन भए। यो सरकारले चाहिँ गृहमन्त्री जो नसक्ने खालको त्यसमा गृहमन्त्री कार्य कोही पनि छैन भन्नु सक्ने खालका राष्ट्रिय स्वतन्त्र पार्टीमा
1: अहिले किन नहुनु, राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले नवनिर्वाचित युवाहरूमा योग्यता क्षमता सबै दृष्टिकोणबाट योग्य व्यक्तिहरू छन्। गरेर के हुन्छ भने राज्य सञ्चालनमा यो अन्तर्राष्ट्रिय अभ्यास पनि छ, धेरैजसो ठाउँहरूमा त सबै ठाउँमा छ भन्नु न, के ठाउँमा छ के छ भन्दाखेरि अलिक महत्वपूर्ण की पोजिसनमा जुन चाहिँ पोजिसनमा आफ्नो व्यक्ति राख्नु भने अथवा आफ्नो विश्वासको व्यक्ति, आफ्नो त नभनौ सबै आफ्नो विश्वासको व्यक्ति राख्यौँ भने त्यो व्यक्तिबाट आशा गरे भन्दा पनि बढी चाहिँ डेलिभरी हुन सक्छ। त्यो गृह मन्त्रालय भनेको के भने सम्झे अलिकति सेक्रेसी मेन्टेन गर्ने पनि हो, होइन? किनभने अहिले सरकार सुशासनको जगमाथि बनेको छ, सुशासनको जगमाथि बनेको सरकारले हिजोका दिनमा सर्भिस डेलिभरीमा बेमानी गर्नेहरूलाई अनुसन्धानको चाहिँ राडारभित्र राखेको छ, होइन? अनुसन्धानको राडारभित्र रहेका व्यक्तिहरू कुनै पनि बेला भागमा निम्कन सक्ने, कुनै पनि बेला चाहिँ उपलब्ध एभिडेन्सेसहरूमाथि चाहिँ टेम्परिङ गर्न सक्ने, होइन? हान्ने पनि हुन सक्छ नि, त्यस्तो चाहिँ हुन सक्ने अवस्था जहिले पनि विद्यमान रहन्छ। त्यसले गर्दा आफ्नो नजिकको विश्वासिलो चाहिँ व्यक्ति चाहिँ गृह मन्त्रालयको चाहिँ पोजिसनमा बस्यो भने चाहिँ काम गर्न पनि सजिलो हुन्छ र काम गर्दा त्यो काम चाहिँ प्रभावकारी पनि हुन सक्छ भन्ने हिसाबले
0: गृहमन्त्री बिहान हुँदाखेरि त होइन प्रहरीहरूलाई निकै गाह्रो भएको समाचारहरू आइरहेका छन्, होइन? गृह मन्त्रालय सम्हालेका प्रधानमन्त्रीसँग त एक्सेस नै छैन, धेरै मान्छेले उहाँलाई भेट्नै पाउनु हुँदैन, समस्या छ नि त।
1: मैले छोडी तपाईँको कुरामा मेरो एकदमै सहमति छ। तपाईँको के हुन्छ भने काम चाहिँ रोकिँदैन तर प्रभावकारी डेलिभरी हुन सक्दैन, होइन? किनभने नीतिगत निर्णयहरू छिनछिनमा नीतिगत निर्णयहरू गर्नुपर्ने अवस्था हुन्छ। म छिनबुल भनौँ, प्रायःसो आइजी साहबहरू होइन सुरक्षा निकायका प्रमुखहरूले यस बेला भन्नुहोस् न, नयाँ सरकार बनेको छ, विभिन्न मुद्दाहरू चाहिँ अनुसन्धान गर्ने क्रममा सुरक्षा निकायहरू छन्, यस्तो बेला हाई प्रोफाइलका व्यक्तिहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने हुँदा यसो गृहमन्त्रीसँग पल पल समन्वय गर्नुपर्ने अवस्था आउँछ हेर्नुहोस्। अब गृहमन्त्री चाहिँ भएको अवस्थामा त उहाँलाई भेट्न सजिलो हुन्छ, सुरक्षा निकायका चिफहरूलाई पनि वा के अरे सरकारवाला अफसरहरूलाई पनि सजिलो हुन्छ, तर प्राइम मिनिस्टरको पद त हामी सबैलाई थाहा छ, यस्तो पद हो कि जो विभिन्न भूमिका उहाँमाथि आएर जोडिएको हुन्छ, होइन? उहाँको व्यस्तता समयको चाहिँ व्यवस्थापन गर्न एकदमै गाह्रो पर्नु हुँदा सुरक्षा निकायले गृहमन्त्रीलाई जस्तो उहाँलाई जुनसुकै समयमा पनि भेट्ने चाहिँ अनुकूल त्यस्तो चाहिँ अवस्था हुँदैन। यस बेला चाहिँ महत्वपूर्ण घटनाहरूको बारेमा रिपोर्टिङ गर्ने र भइरहेको चाहिँ ठुला ठुला हाई प्रोफाइल व्यक्तिमाथि लक्षित मुद्दाको अनुसन्धानको प्रगति विवरण पनि होइन जाहेर गर्नुपर्छ, थप निर्देशनहरू लिनुपर्छ। यो मात्र होइन, तपाईँको अर्थ हेर्नुहोस् त, नयाँ खाएर सुरमजी गृहमन्त्री भएको बेलामा उहाँले चाहिँ धादिङतिरको त्यो दैवी प्रकोप त्यो ट्रेनिङ सेन्टर छ नि हाम्रो सशस्त्रको, होइन? तपाईँको मनसुन पूर्व उहाँले त्यहाँको पनि पहिला लगाउनु भएको थियो तयारीबारे, होइन? किनभने एउटा गाडी चाहिँ प्लान भयो भने, नदीमा प्लान भयो भने बङ्गलादेश भारतबाट गोदाखोर मनाउनु पर्ने अवस्था थियो त्यो बेला, होइन? अहिले त अब हाम्रै नेपालकै सुरक्षा सक्षम छन्, खालि त्यो के भन्दाखेरि सो साधनको मात्रै चाहिँ कमी छ, होइन? त्यसले गर्दा यो अवस्थामा चाहिँ के अरे गृहमन्त्रीको आवश्यकता चाहिँ सुरक्षा निकायलाई खड्किन्छ। अर्को कुरा, सुरक्षा संगठनमा नयाँ नयाँ योजनाहरू अहिले पाइपलाइनमा छन् होला, अहिले चाहिँ जस्तो बजेट पनि आयो, बजेट आउने बित्तिकै ठुला ठुला चाहिँ प्रोजेक्टहरू अगाडि बढाउने के अरे योजनामा सुरक्षा निकायहरू चाहिँ छ होला। यस्तो बेलामा गृहमन्त्रीको चाहिँ आवश्यकता सुरक्षा निकायलाई पर्छ, गृहको के अरे नेतृत्वको अभावले गर्दा हेर्नुहोस् एउटा चाहिँ जुन गम्भीर प्रशासनिक संकट पनि उत्पन्न हुन सक्छ, तत्काल त्यो संकट नदेखिएला तर सँगै सँगै यसको चाहिँ असर पछि देखिन्छ।

Radio N Aryan 99.1 समयको ख्याल राखौ 10 बज्यो

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा महतेको नमस्कार। नेपाली कंग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ। पार्टीमा परेका उजुरीहरूबारे छलफल र कार्यवाही प्रक्रिया अघि बढ़ाउन समितिले आज दिउँसो 1 बजे ललितपुरस्थित केन्द्रीय कार्यालयमा बैठक आह्वान गरेको हो। समितिका सचिव दिनेश थापा मगरका अनुसार बैठकमा हालसम्म समितिमा दर्ता भएका झण्डै 700 वटा उजुरीहरूमाथि छलफल हुनेछ। उजुरीहरू मुख्य गरी गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेद्वार विरूद्ध लागेर विपक्षी दलका उम्मेद्वारलाई सघाएको र पार्टीमाथि विश्वासघात गरेको विषयसँग सम्बन्धित रहेका छन्। समितिका संयोजक एवं सदस्यहरू सहभागी हुने यस बैठकले अनुशासन उल्लंघन गर्नेहरूमाथि आवश्यक कार्यवाहीको निर्णय लिने जनाइएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ। शनिबारमा बिहान 11 बजे बस्ने गरी बोलाइएको यस बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 माथि दफावार छलफल गर्ने मुख्य कार्यसूची रहेको छ। विधेयकलाई थप परिमार्जन र प्रभावकारी बनाउन समितिमा रहेका सांसदहरू र सरकारवाला निकायका प्रतिनिधिहरूबीच आज विशेष छलफल हुन लागेको संसद सचिवालयले जनाएको छ। वैदेशिक रोजगार व्यवसायीहरूले सरकारको वर्तमान फ्री भिजा फ्री टिकट नीति व्यावहारिक नभएको भन्दै व्यापक नीतिगत सुधारको माग गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसाय संघका पूर्व प्रथम उपाध्यक्ष जगबहादुर खत्रीले देशभित्र 1 जिल्लाबाट काठमाडौँ आउन 20-30 हजार खर्च हुने अवस्थामा 7 समुद्र पारी कामदार पठाउनु 10 हजार मात्र सेवा शुल्क तोक्नु यथार्थ भन्दा टाढा रहेको बताउनु भएको छ। व्यवसायीहरूले कम्तीमा 2 महिनाको तलब बराबर सेवा शुल्क लिन पाउनुपर्ने माग गर्दै माग समाधान नभए मन पावर बन्द गर्ने चेतावनी समेत दिएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: विस्तार विभिन्न ब्लकमा परेको अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। प्रहरीका अनुसार कोसी बागमती र लुम्बिनी प्रदेशका विभिन्न सड़क खण्डहरू पूर्णवटा आंशिक रूपमा अवरूद्ध छन्। काठमाण्डको सचिनगंज चितलाङ सड़क खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ र मरमतका लागि करिब एक महिना लाग्ने जनाइएको छ। यस्तै बाढ़ीको उच्च जोखिमका कारण बीपी राजमार्गको खुरकोट पाल्थोक कटुङ्जी देशी खण्ड र मध्य पहाड़ी लोकमार्गको पाँच थर विवान खण्ड पूर्ण रूपमा अवरूद्ध छन्। रोपाको भिराली थवाली सहित मार्ग पनि पहिरोले ठप्प रहेको छ। यद्यपि भोजपुर शङ्खुवासम्मका केही स्थानमा भने सड़क एकतर्फी सुचारू गरिएको छ। सड़क विभाग र सुरक्षा निकायले बाटो खुवाउने प्रयास भइरहेको जनाएका छन्। सीमामाका कोरोना हुँदै भित्रिएका 750 विद्युतीय सवारी साधनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। विविध वक्तव्य सार्वजनिक हुने अघिले करको दर हेरफेरको सूचना चोहिएको आशंकामा ती गाड़ी भित्रिएको हुन सक्ने अनुमान गरिएको छ। मुस्ताङदेखि कास्कीसम्मका विभिन्न सड़क खण्डबाट नियन्त्रणमा लिएका यी गाड़ीहरू बिना नम्बर प्लेटका रहेका छन्। सशस्त्र प्रहरीका अनुसार भन्सार कार्यालय सड़कको समन्वयमा गाड़ीका कागजातहरू चेकजाँच गर्ने कार्य भइरहेको छ र कागजमा त्रुटि देखिए कानून अनुसार कार्यवाही गरिनेछ। साथी काठमाडौँ उपत्यकामा रेडियो एमआरएम 99.1 थामथामका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क डटकमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित।
1: अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
2: जापानिज इन्सेफ्लाइटिस क्यूलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे सुंगुर बंगुर हाँस जस्ता पशु पंक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
3: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुंगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पंक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
4: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
5: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
4: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
5: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध:
4: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
5: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
5: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
5: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय खसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।

0: वाव
1: मिस तामाङ निरे नि सबै तामाङहरू
0: हो र उसलाई त भरे म पत्ताउँछु
2: पत्ता
0: पत्तै
3: हो त

0: 89.8 MHz.
1: प्रिय सहयोद्धा कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याक्सिमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो

¿Qué onda, eh?

श्रोता कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज साहिलो समय सूचक अहिले मध्याह्नको 12 बज्यो इट्स 12 PM
1: रेडियो NRN 99.1 समयको ख्याल राखौ 12 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। रोल्पामा पिकअप गाड़ी दुर्घटना, तीनजनाको मृत्यु। तनहुमा एम्बुलेन्स र मिनी ट्रक एक आपसमा ठोकिँदा सातजना घाइते। सगरमाथा क्षेत्रमा बेपत्ता गाइड दावा शेर्पा छ दिनपछि फेला, उपचारका लागि काठमाण्डु पठाइदै। राष्ट्रसंघीय विकास प्रणाली सुदृढ़ बनाउन नेपालको आह्वान। नागरिक समाज र निजी क्षेत्रको सहभागितामा जोड़। कंग्रेस अनुशासन समितिको बैठक बस्दै एमालेको राष्ट्रिय कार्यशाला आज पनि समसामयिक प्रस्तावहरू पारित गरिने। महोत्तरीको मुसहर बस्तीका 16 जना भारतमा बन्धक, उद्धारका लागि दिल्ली स्थित दूतावासमा निवेदन। पोखराको फिर्के खोलाका 160 अतिक्रमित संरचना हटाइयो, ढल मिसाउनेलाई कार्यवाहीको चेतावनी। भारतको बिहार स्थित अस्पतालको आईसीयूमा आग लागि 4 जना बिरामीको मृत्यु, 15 जनाको उद्धार। इजरायल र लिबनान बीच युद्धविरामको सहमति, हिजबुल्लाहले आक्रमण रोक्नुपर्ने शर्त। र एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित, भूटान 51 रनले पराजित। एसियाली खेलकुद क्रिकेट छनौटमा पुरूष टोलीले मलेसियासँग प्रतिस्पर्धा गर्दै।
1: सुरक्षित कारोबार सँगै ढुक्क रहो हरेक दिन। ग्लोबल

0: आवाजहरु नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। रोल्पामा भएको सवारी दुर्घटना सम्बन्धी खबरबाट, रोल्पाको माडी गाउँपालिका दुई ब्याङ खोलामा आज बिहान पिकअप गाड़ी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। अस्थायी नम्बर प्लेट MH14TCJ471 भएको पिकअप जीप दुर्घटना हुँदा मृत्यु हुनेहरूमा एक महिला र दुई पुरूष रहेका छन्। उनीहरूको पहिचान खुल्न सकेको छैन। जस्ता पाता र प्लास्टिकका पाइप बोकेको उक्त जीप सड़कबाट करिब 600 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्स्पेक्टर कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। यता पृथ्वी राजमार्ग अन्तर्गत तनहोको म्याग्दी गाउँपालिका छ मनहरीमा एम्बुलेन्स र मिनी ट्रक एक आपसमा ठोकिँदा 7 जना घाइते भएका छन्। पोखराबाट दमौलीका लागि छुटेको G1/56 नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको L1/0001/0046 नम्बरको एम्बुलेन्स एक आपसमा ठोकिएका हुन्। घाइते मध्ये रोल्पाको थवाङकी 25 वर्षीय अञ्जना बुढा मगरको अवस्था गम्भीर रहेको छ। घाइते सबैको बेलचौतारा स्थित झिपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सगरमाथाको तेस्रो शिविर आसपासबाट गत जेठ 15 गतेदेखि बेपत्ता भएका ओखलढुङ्गाका पर्वतारोहण गाइड दावा शेर्पा 6 दिनपछि खुम्बु आइसफल क्षेत्रमा सकुशल फेला पर्नु भएको छ। एटके एक्सपेडिशनका अनुसार उहाँ हिउँमा घिस्रदै तल झरिरहेको अवस्थामा फेला पर्नु भएको हो। अल्टिच्युड एयरको हेलिकप्टर मार्फत 5,200 मिटर उचाइको आधार शिविरदेखि तेस्रो शिविरसम्म गरिएको व्यापक खोजीपछि उहाँको उद्धार गरिएको हो। अत्याधिक चिसोका कारण हातका औंलाहरूमा क्षति पुगेका शेर्पालाई आधार शिविरमा ल्याइएको र थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ। नेपाली बहुपक्षीयताको सुनिश्चितताका निम्ति राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ़ बनाउनुपर्नेमा जोड़ दिएको छ। न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा आयोजित बहुपक्षीयताको भविष्य सन् 2030 पछिका लागि राष्ट्रसंघीय विकास प्रणाली निर्माण विषयक छलफलमा नेपालले यस्तो अभिमत राखेको हो। छलफलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि एवं राजदूत लोकबहादुर थापाले दिगो विकास लक्ष्य कार्यान्वयनसँगै भविष्यका बहुआयामिक चुनौती र अवसरहरू लाई सम्बोधन गर्न यो प्रणालीलाई सक्षम बनाउनु अपरिहार्य रहेको बताउनु भएको छ। राजदूत थापाले नागरिक समाज, युवा, शैक्षिक क्षेत्र, स्थानीय सरकार र निजी क्षेत्रको सक्रिय सहभागिता बिना प्रभावकारी विकास प्रणाली निर्माण हुन नसक्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय सहकार्य र ऐक्यबद्धतालाई अझ मजबूत बनाउन आह्वान गर्नुभएको छ। नेपाली कंग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ। पार्टीमा परेका उजुरीहरूबारे छलफल र कार्यवाही प्रक्रिया अघि बढ़ाउन समितिले आज दिउँसो 1 बजे ललितपुरस्थित केन्द्रीय कार्यालयमा बैठक आह्वान गरेको हो। समितिका सचिव दिनेश थापा मगरका अनुसार बैठकमा हालसम्म समितिमा दर्ता भएका झण्डी 700 उजुरीहरूमा माथि छलफल हुनेछ। उजुरीहरू मुख्य गरी गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेद्वार विरूद्ध लागेर विपक्षी दलका उम्मेद्वारलाई सघाएको र पार्टीमाथि विश्वासघात गरेको विषयसँग सम्बन्धित रहेका छन्। समितिका संयोजक एवं सदस्यहरू सहभागी हुने यस बैठकले अनुशासन उल्लंघन गर्नेहरूमाथि आवश्यक कार्यवाहीको निर्णय लिने जनाइएको छ। नेकपा एमालेको पार्टी सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला आज सकिँदैछ। बबर महल स्थित कार्की ब्याङ्क्वेटमा हिजोदेखि शुरू भएको कार्यशालाको आज अन्तिम दिन हो। आजको कार्यक्रममा विभिन्न समूहका नेताहरूले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्ने तालिका रहेको छ। समूहगत प्रस्तुति सकिएपछि महासचिव शंकर पोखरेलले ती निष्कर्षहरूमाथि टिप्पणी गर्दै पार्टीको आगामी कार्यदिशाबारे निर्देशनात्मक सम्बोधन गर्नुहुनेछ। एमाले प्रसार विभाग प्रमुख आचार्यका अनुसार महासचिव पोखरेलको सम्बोधनपछि समसामयिक प्रस्तावहरू पारित गर्दै कार्यशाला आजै समापन हुनेछ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको जिल्ला तहमा चुनाव भइरहेकाले सो पार्टीका सांसदहरू उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको हो। समिति सभापति भरत बहादुर खड्काले रासपाका सांसदहरू अनुपस्थित हुँदा बैठकमा कोरम गणकपूरक संख्या नपुग्ने अवस्था देखिएकाले बैठक स्थगित गरिएको जानकारी दिनुभयो। समितिको अर्को बैठक कहिले बस्ने भन्ने बारे भने खुलाइएको छैन। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुद्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। राम्रो रोजगारी र आकर्षक तलबको प्रलोभनमा पारेर भारत पुगेका महोत्तरीका 16 जना नेपाली बन्धकमा परेका छन्। महोत्तरीको बर्दिवास नगरपालिका 14 शहर बस्तीका पुरूष महिला र बालबालिका सहित 16 जना भारतको हरियाणा राज्यमा बन्धक परेका हुन्। बर्दिवास 3 का दिलीप परियारले आकर्षक सुविधाको आश्वासन दिँदै गत चैत 13 गते उनीहरूलाई हरियाणाको एक कुखुरा फार्ममा काम गर्न लगाएका थिए। पीड़ितहरूले फोन मार्फत आफूहरूलाई श्रम अनुसारको पारिश्रमिक नदिएको, नियन्त्रणमा राखेर कुटपिट गर्ने तथा डर त्रास देखाउने गरिएको जानकारी दिएपछि नेपालमा रहेका परिवारजन चिन्तामा परेका छन्। पीड़ित परिवारले आफ्ना आफन्तको सकुशल उद्धार र दोषीमाथि कानूनी कार्यवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बर्दिवास मार्फत नयाँ दिल्ली स्थित नेपाली दूतावासमा निवेदन पठाएका छन्। मध्य प्रदेशमा 16% बालबालिकामा कुपोषणको समस्या देखिएको छ। स्वास्थ्य निर्देशनालयले प्रदेशका 133 स्थानीय तहमा गरेको पोषण अवस्था परीक्षणका क्रममा यस्तो तथ्य फेला परेको हो। 2,83,000 भन्दा बढ़ी बाल बालिकाको स्वास्थ्य मूल्यांकन गर्दा झण्डै 36,000 कुपोषण र 8,700 भन्दा बढ़ीमा शीघ्र कुपोषण फेला परेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको मापदण्ड अनुसार यो अवस्थालाई संकटपूर्ण मानिएको छ। मुख्यमन्त्री कृष्ण प्रसाद यादवले गरीबी, अशिक्षा, चेतनाको कमी र असन्तुलित खानपानका कारण मधेसमा कुपोषणको समस्या जटिल बन्दै गएको बताउनु भएको छ। पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको खोला घरभित्रका स्थायी र अस्थायी गरी 160 अतिक्रमित संरचना हटाएको छ। फेवाताल संरक्षणसँग जोड़िएको फिर्के खोलाको प्राकृतिक भाव जोगाउन यो अभियान शुरू गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनु भएको छ। महानगरले फिर्के खोलामा सिधै ढल विसर्जन भइरहेको पाइएकोले 10 दिनभित्र सेफ्टी ट्याङ्की निर्माण गरी ढल फाल्न बन्द गर्न कड़ा चेतावनी समेत दिएको छ। सशस्त्र प्रहरी बल नेपालले भन्सार छली गरेको आशंकामा 774 गाड़ी नियन्त्रणमा लिएको छ। मुस्ताङको कोराला नाकाबाट भित्रिएका ती विद्युतीय सवारी साधनहरूलाई सशस्त्र प्रहरीले गइराती विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णु प्रसाद भट्टका अनुसार मुस्ताङको जमसुम पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट ती गाड़ीहरू नियन्त्रणमा लिएका हुन्। यसै गरी नुवाकोटको पासाङ लामो सड़क खण्डबाट पनि भन्सार छलीकै आशंकामा थप 2 गाड़ी नियन्त्रण लिएको सशस्त्र प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएका सवारी साधनमाथि अनुसन्धान भइरहेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्च पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: विदेशका खबर। भारतको बिहार राज्य स्थित मुजफ्फरपुरमा रहेको एक अस्पतालको आईसीयू वार्डमा आग लागि हुँदा 4 बिरामीको मृत्यु भएको छ। बिहारको सबैभन्दा ठूलो प्रसाद अस्पतालको 500 तलामा रहेको आईसीयूमा आज बिहान सर्ट सर्किटका कारण आग लागि भएको हो। 13 शैया रहेको उक्त आईसीयू वार्डबाट 15 बिरामीलाई बाहिर निकालिएको छ र उनीहरूलाई शहरका अन्य विभिन्न अस्पतालहरूमा भर्ना गरिएको छ। उद्धार गरिएकाहरूमध्ये धेरै जसोको गम्भीर अवस्था रहेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। यता इजरायल र लेबनान बीच युद्ध विराम लागू गर्ने सहमति भएको विदेशको अर्को खबर छ। अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसको औपचारिक पुष्टि गरेको हो। अमेरिकी मध्यस्थतामा भएको यो युद्ध विराम पूर्ण रूपमा सफल हुनका लागि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले आफ्नो सम्पूर्ण आक्रमणहरू रोक्नुपर्ने शर्त राखिएको छ। अब खेलकुद। एसयूसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जीत दर्ता गरेको छ। हिजो कतारलाई पराजित गरेको नेपालले आज भएको खेलमा भूटानलाई 51 रनले पाखा लगाएको हो। नेपालले दिएको 114 रनको लक्ष्य पछाएको भूटान विश्वभरमा 8 विकेट गुमाउँदै मात्र 62 रनमा समेटियो। भूटानलाई कम स्कोरमा रोक्न नेपालकी रूबी छेत्रीले 3 र रिया शर्माले 2 विकेटले यस्तै कसिलो बलिङ गर्दै कविता कुवर र मनिषा उपाध्यायले पनि 1-1 विकेट हात पारे। अब नेपालले आफ्नो अर्को खेल आगामी शनिबार हङकङसँग खेल्नेछ र नेपालले एसियन गेम्स पुरूष क्रिकेट छनौट अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज मलेसिया विरूद्ध पहिला ब्याटिङ गर्ने भएको छ। सिंगापुर नेशनल क्रिकेट ग्राउण्डमा मलेसियाका कप्तान सयद अजीजले टस जितेर नेपाललाई ब्याटिङको निम्ति दिएका हुन्। यो खेलबाट समूह एक विजेता र उपविजेताको टुंगो लाग्नेछ। खेल जित्ने टोली समूह विजेता हुनेछ, पराजित टोली उपविजेता बन्नेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। रोल्पामा पिकअप गाड़ी दुर्घटना, 3 मृत्यु। तनहुमा एम्बुलेन्स र मिनी ट्रक एक आपसमा ठोकिँदा 7 घाइते। सगरमाथा क्षेत्रमा बेपत्ता गाइड दावा शेर्पा 6 फेला, उपचारका लागि काठमाडौँ पठाइँदै। राष्ट्रसंघीय विकास प्रणाली सुदृढ़ बनाउन नेपालको आह्वान, नागरिक समाज र निजी क्षेत्रको सहभागितामा जोड़। कंग्रेस अनुशासन समितिको बैठक बस्दै एमालेको राष्ट्रिय कार्यशाला आज पनि समसामयिक प्रस्तावहरू पारित गरिने। महोत्तरीको मुसहर बस्तीका 16 भारतमा बन्धक, उद्धारका लागि दिल्ली स्थित दूतावासमा निवेदन। पोखराको फिर्के खोलाका 160 अतिक्रमित संरचना हटाइयो, ढल मिसाउनेलाई कारवाहीको चेतावनी। भारतको बिहार स्थित अस्पतालको आईसीयूमा आग लागि 4 बिरामीको मृत्यु, 15 उद्धार। इजरायल र लेबनान बीच युद्ध विरामको सहमति, हिजबुल्लाहले आक्रमण रोक्नुपर्ने शर्त। र एसयूसी महिला प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जीत, भूटान 51 रनले पराजित। एसियाली खेलकुद क्रिकेट छनौटमा पुरूष टोलीले मलेसियासँग प्रतिस्पर्धा गर्दै। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: Sunday Muncha, Radio Silence 89.8 MHz.
1: जापानिज इन्सेफ्लाइटिस ट्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
2: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
3: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौ।
4: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउ।
3: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
4: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध:
3: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
4: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
4: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्यजन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।

会。

0: डायमंड 89.8 मेगाहर्ट्ज
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले दिउँसोको 1 बज्यो इट्स 1 PM डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने फरुवा रोग हो प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुरानो टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ यो लामखुट्टेले फूल पारेको 1 हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ असाध्यै टाउको दुख्ने आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने शरीरमा बिमिरा आउने धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने सुद्धा झुल प्रयोग गर्ने स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश चैते धानमा नेक ब्लास्टको समस्या
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
1: रोगको लागि अनुकूल मौसम
0: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
0: खेतमा पानी जमाइराख्ने
1: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
0: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस् जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पन्छीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन लक्षणहरू अचानक उच्च ज्वरो आउनु बेसरी टाउको दुख्नु बान्ता हुनु शरीर काम्नु घाँटी अर्रो हुनु बेहोश हुनु यो रोग लागेपछि पक्षघात हुने अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ
2: यो रोगबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाउने लगाइदिने। सुँगुर, बङ्गुर, हाँस जस्ता घर पालुवा पशु पन्छीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
3: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश।

¿Qué hubo, Dae?

着拿，等提着。

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो 8:02 PM डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, शुद्ध झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
0: भरतपुर महानगरपालिका वडा नम्बर 19 सार्दनगर टाउनमा अवस्थित श्री जनप्रिय पब्लिक स्कूलमा शैक्षिक सत्र 2083का लागि माघ 9 गते श्री पञ्चमीका दिन विद्यालय जान उमेर पुगेका बाल बालिकाहरूको लागि अक्षराम्ब कार्यक्रम भएको हुनाले सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ। पश्चिम चितवनका विद्यालयहरू मध्ये शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासका लागि तथा अतिरिक्त क्रियाकलापमा अब्बल ठहरिएको यस विद्यालयमा आगामी दिनहरूमा डिजिटल प्रणालीद्वारा शिक्षण सिकाइको माध्यम रहनेछ। हाम्रा विशेषताहरू शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासको लागि निरन्तर विद्यालय अतिरिक्त क्रियाकलापमा अब्बल विद्यालय प्रविधि मैत्री विद्यालय स्मार्ट स्कूलको सफ्टवेयर प्रयोग गरी शिक्षण सिकाइमा प्रभावकारिता मन्टेश्वरी विधिबाट बाल बालिकाहरूलाई शिक्षण सिकाइ गर्ने बाल बालिकाहरूको मनोरञ्जन तथा खेलको लागि प्ले स्टेशनको व्यवस्था भएको प्रिन्सिपल भानुभक्त अर्याल जनप्रिय पब्लिक स्कूल भरतपुर 19 सार्दनगर।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
3: जापानिज इन्सेफ्लाइटिस, क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
4: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्ने, घर वरिपरि पानी जम्ने खाल्टा फुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
2: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।

0: Radio Simon 89.8 MHz.
1: Hey, Kata. What is all you need? कति दिन लाग्छ अब
2: आज गएर देउराली बस्ने हो अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी
1: हो र यसको हिँडाइले त चार दिन पनि पुग्दैन जामिनु

झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

साथी दोधारमा परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु झन्छु रातले फगाउँछ

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: आर्थिक शैक्षिक र नैतिक क्षति पुर्याएको छ। मन्त्री पोखरेलका अनुसार मन्त्रालयले यस विषयलाई गम्भीरतापूर्वक लिएपछि छानबिन र कानूनी प्रक्रिया अघि बढ़ेको र त्यसकै परिणाम स्वरूप रकम फिर्ता भएको हो। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले जातीय भेदभाव तथा छुवाछूत उन्मूलनका लागि संघीय संसद पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा ललितपुरमा राष्ट्रिय दलित आयोगद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। सभामुख अर्यालले दलित समुदायले लामो समयदेखि भोग्दै आएका समस्या पीड़ा र चुनौतीप्रति संसद सचेत रहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि सदनले गम्भीरतापूर्वक काम गर्ने विश्वास व्यक्त गर्नुभयो। सशस्त्र प्रहरी बलको हेडक्वार्टर स्थित एमटी शाखा सवारी शाखामा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ। सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी नायक महानिरीक्षक डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णु प्रसाद भट्टका अनुसार डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन भएको छ। घटनाबारे छानबिन गर्न हामीले समिति गठन गरेका छौं। समितिले काम शुरू गरिसकेको छ, प्रवक्ता भट्टको भनाई छ। थापा नेतृत्वको समितिलाई हदमे तोकिएको छैन, सकेसम्म छिटो छानबिन सकाएर प्रतिवेदन पेश गर्न भनिएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नवेल ब्याङ्कमा खाता छ कि छैन त?

0: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नेपाली कांग्रेसमा अहिलेसम्म 3,75,000 क्रियाशील सदस्यले मात्रै आफ्नो सदस्यता अध्यावधि गरेका छन्। महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यलाई डिजिटल्ली अध्यावधि गर्ने समय दिएको छ। यो समाचार तयार पार्दासम्म 3,75,000 सदस्यता अध्यावधि गरेको सदस्यता व्यवस्थापन समितिका सदस्य एवं पार्टी सह महामन्त्री प्रकाश स्नेह रसाईलीले जानकारी दिनुभयो। यो संख्या बढ़ेर साँझसम्म 4,00,000 पुग्ने अनुमान रहेको रसाईलीले जानकारी दिनुभएको छ। डबल संसद आरा सहित 183 जना नेताले पहिलो चरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी छाड़ेका छन्। काठमाडौँ उपत्यकामा उपलब्ध केही पदाधिकारी तथा केन्द्रीय सदस्य जनवर्गीय संगठन पदाधिकारी र सदस्यहरू गरी 183 जनाले पार्टी परित्यागको घोषणा गरेका हुन्। पदाधिकारीमा उपाध्यक्ष मुकुन्द श्याम गिरी, महामन्त्री धवल शमशेर राणा, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायण प्रसाद कोइराला, सगुन सुन्दर लावती, धनुषुर साई, मीना साई, दिली विकास राज भण्डारी, नानीमैया आचार्य लगायत रहनु भएको छ। उहाँहरू अधिकांशलाई अध्यक्ष राजेन्द्र लिङदेनले कार्यवाही गर्नुभएको थियो। धवल शमशेरले नयाँ पार्टी बनाउने तयारी गर्नु भएको छ। विराटनगर महानगरपालिकाले पूर्णखोप सुनिश्चितताको लक्ष्य हासिल गरेको छ। पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न 59 महिनासम्मका 11,630 जना बाल बालिकालाई पूर्ण खोपको पहुँचमा पुर्याएपछि सो लक्ष्य हासिल भएको महानगरपालिका खोप शाखाले जनाएको छ। महानगरपालिकाका अनुसार पूर्ण खोप प्राप्त गर्ने बाल बालिका मध्ये 0-11 महिनाका 2,139 जना, 12-15 महिनाका 977 जना, 16-23 महिनाका 1,548 जना तथा 24-59 महिनाका 6,966 जना रहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। भारतको बिहार स्थित मुजफ्फरपुरको एक निजी अस्पतालको आईसीयूमा आगलागी हुँदा कम्तीमा 4 जनाको मृत्यु भएको छ। बिहार सरकारले मृतकका परिवारलाई जनै 4,00,000 बारु आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार शर्ट सर्किट भएका कारण अस्पतालको आईसीयूमा आगलागी भएको देखिन्छ। बिहारका मुख्यमन्त्री सम्राट चौधरीले यस दुर्घटनामा 4 जनाको मृत्यु भएको पुष्टि गरेका छन्। यता इरानले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भएको क्षति इरानी ड्रोन आक्रमणबाट नभई अमेरिकी निर्मित प्याट्रिएट क्षेपयास्त्र प्रतिरक्षा प्रणालीको खराबीका कारण भएको दावी गरेको छ। अब खेल खबर. नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले कीर्तिमानी ब्याटिङ गरेका छन्. अन्तर्राष्ट्रिय टी ट्वेन्टी खेलमा लगातार दुई शतक प्रहार गर्दै भुर्तेलले कीर्तिमान बनाएका हुन्. आज भुर्तेलले एसियन गेम्स छनौटमा मलेसिया विरूद्ध 126 रन बनाएका छन्. उनले 54 बल खेलेर 14 चौका र 8 छक्का प्रहार गरे. यसअघि उनले छनौटमै चीन विरूद्ध 129 रन बनाएका थिए. लगातार दुई शतक प्रहार गरेपछि भुर्तेलले दिपेन्द्र सिंह ऐरीलाई पछि पार्दै नेपालका लागि टी ट्वेन्टीमा सर्वाधिक रन बनाएका छन्. उनले टी ट्वेन्टीमा आफ्नो रन 2240 पुर्याएका छन्. र यता रोकिएको गौतम बुद्ध क्रिकेट रंगशालाको काम पुनः शुरू भएको छ. बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो. जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक. अध्ययन विदा लिएर सेवामा नफर्किएका तिर्वीका प्राध्यापकबाट करिब 10.5 करोड़ फिर्ता. जातीय भेदभाव र छुवाछुत उन्मूलन गर्न संसद प्रतिबद्ध रहेको सभामुखद्वारा जानकारी. दलित समुदायको सम्मान नभएसम्म नेपाली समाज न्यायपूर्ण र समतामूलक हुन नसक्ने दावी. रोल्पामा भएको जीप दुर्घटनामा मृतकको पहिचान खुल्यो. दुर्घटनाबारे थप अनुसन्धान जारी. सशस्त्र प्रहरी बलको हेडक्वार्टर स्थित सवारी शाखामा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन. कंग्रेसमा अहिलेसम्म 3,75,000 क्रियाशील सदस्यता अध्यावधिक. धवल शमशेर सहित 183 जना नेताले छाडे राप्रपा. विराटनगर महानगरपालिकाद्वारा पूर्ण खोप सुनिश्चितताको लक्ष्य हासिल. बिहारको एक निजी अस्पतालको आईसीयूमा आग लागि 4 जनाको मृत्यु. कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात रहेको इरानको आरोप. र कुशल भुर्तेलले प्रहार गरे अन्तर्राष्ट्रिय टी ट्वेन्टी खेलमा लगातार दुई शतक. नेपालका लागि टी ट्वेन्टीमा सर्वाधिक रन. गौतम बुद्ध क्रिकेट रंगशालाको रोकिएको काम पुनः शुरू. यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै. अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं. बिदा दिनुहोस्. नमस्कार.

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
2: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
1: भरतपुर महानगरपालिका वडा नम्बर 19 सार्दनगर टाउनमा अवस्थित श्री जनप्रिय पब्लिक स्कूलमा शैक्षिक सत्र 2083 लागि माघ 9 गते श्री पञ्चमीका दिन विद्यालय जान उमेर पुगेका बाल बालिकाहरूको लागि अक्षराम्ब कार्यक्रम भएको हुनाले सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ। पश्चिम चितवनका विद्यालयहरू मध्ये शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासका लागि तथा अतिरिक्त क्रियाकलापमा अब्बल ठहरिएको यस विद्यालयमा आगामी दिनहरूमा डिजिटल प्रणालीद्वारा शिक्षण सिकाएको माध्यम रहनेछ। हाम्रा विशेषताहरू शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासको लागि निरन्तर विद्यालय अतिरिक्त क्रियाकलापमा अब्बल विद्यालय प्रविधि मैत्री विद्यालय स्मार्ट स्कूलको सफ्टवेयर प्रयोग गरी शिक्षण सिकाइमा प्रभावकारिता मन्टेश्वरी विधिबाट बाल बालिकाहरूलाई शिक्षण सिकाइ गर्ने बाल बालिकाहरूको मनोरञ्जन तथा खेलको लागि प्ले स्टेशनको व्यवस्था भएको प्रिन्सिपल भानुभक्त अर्याल जनप्रिय पब्लिक स्कूल भरतपुर 19 सार्दनगर।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
3: जापानिज इन्सेफ्लाइटिस ट्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
4: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बालबालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर, बंगुर, हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
2: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज।
1: ओए केटा, कति सक्दिन हिँड्ने? कति दिन लाग्छ आज?
2: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
1: हो र,
2: यसको हिँडाइले त चार दिनमा नि पुगेन। जामिना

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदो त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

पर्यो के गर्नु के गर्नु देखाउने माया भगाउने माया फुल चाहिँ पत्याउनु धन सुक्यो रातले फकाउँछ काम्ले जान

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क
4: 56 94 95।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: बसेर घरमै बसेर प्राप्त गर्न सकिने मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदन दिनुपर्ने, आवेदनको अवस्था पनि नियमित रूपमा बुझ्न सकिने।
1: एप्लिकेशनबाट हजुरले त्यो नक्सा फिल्ड बुक यिनीहरूको लागि सिधै डाइरेक्टली अप्लाई गर्न पाउनुहुन्छ अनि त्यसमै आउँछ।
0: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकका सम्बन्धमा विज्ञहरूको बढ़ी भन्दा बढ़ी सुझाव लिइने, परिवर्तित समय अनुसार विधेयकलाई सुधारको प्रयास, विधेयकलाई सुधार गरेर धेरैको भनाई समेट्नुपर्ने शिक्षा मन्त्री पोखरेलको भनाई।
2: त्यहाँ नरहने गरी चाहिँ यसलाई एउटा राम्रो विधेयक बनाएर त्यसपछि बल्ल यताबाट अगाडि बढ़ाउनको लागि पनि म आग्रह गर्छु।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा सहित 183 जनाद्वारा पार्टी परित्यागको घोषणा। एक वर्षमा देशभरि 63 जातीय विभेदका घटना, व्यवहार परिवर्तनमा समस्या।
3: राम्रो संविधान बनायौं, केही ऐन कानूनको व्यवस्था पनि गर्यौं, तर संविधान र ऐन कानूनको व्यवस्थाले जनताको जीवन नफेरिने रहेछ।
0: र आजको खेलमा मलेसियालाई जितेसँगै एसियाली खेलकुद छनौटमा नेपालको लगातार दोस्रो जीत।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नेपाललाई जातीय छुवाछुत मुक्त घोषणा गरेको 20 वर्ष पूरा भएको छ, तर व्यवहारमा अझै पनि विभेदका घटनाहरू छन्। आजको दिनले समानता र सामाजिक न्यायप्रति राष्ट्रको प्रतिबद्धता स्मरण गराए पनि यसको प्रभाव धेरै जसो कागजमा मात्र सीमित छ। समाजमा विद्यमान छुवाछुत, भेदभाव र बहिष्करणका प्रवृत्तिहरू अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक छ। जातीय विभेद विरूद्धको अभियान केवल औपचारिक कार्यक्रम होइन, व्यवहार परिवर्तनको कार्यक्रममा केन्द्रित हुनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: जग्गा सम्बन्धी सेवाहरू अब घरमै बसेर प्राप्त गर्न सकिने भएको छ। नापी विभागले मेरो किताब मोबाइल एप सार्वजनिक गरेसँगै सेवाग्राहीले घरबाट आफ्नो जग्गा सम्बन्धी काम गर्न सक्नेछन्। नापी विभागका अनुसार एप एण्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ भने प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ। एप मार्फत नक्सा प्रिन्ट, बिल बुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटीपी नम्बर उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्ने विभागका सूचना अधिकारी दयानन्द जोशीले सीआईएनसँग बताउनुभयो।
1: अब त्यो भनेको यो मोबाइल एप्लिकेशन हो होइन, मोबाइल एप्लिकेशनबाट हजुरले त्यो नक्सा फिल्ड बुक यिनीहरूको लागि सिधै डाइरेक्टली अप्लाई गर्न पाउनुहुन्छ अनि त्यसमै आउँछ। हजुरले नक्सा प्रिन्ट लिने काम, प्लट रजिस्टर उतार दिने काम, फिल्ड बुक उतार लिने काम यहीबाट हुन्छ।
5: यस्तै ई सेवा, खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ। फिल्ड रेखाङ्कन सेवाका लागि आवश्यक राजस्व समेत अनलाइनबाटै भुक्तानी गर्न सकिने नापी विभागले जनाएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने भएको छ। विधेयकका बारेमा दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूमा गम्भीर र महत्वपूर्ण रहेको भन्दै विज्ञसहित छलफल गर्ने समितिले निर्णय गरेको हो। विधेयकको गम्भीरता र आवश्यकतालाई जोड़ दिँदै समितिकै सभापति डाक्टर ओजस्वी शेरचनले विधेयकमाथि विज्ञहरूको सुझावपछि मात्रै अन्य विषयमा छलफल गर्ने बताउनुभयो।
6: यो विधेयक हाम्रो न्याय प्रणालीको लागि एकदमै महत्वपूर्ण छ र यहाँ धेरै प्रश्नहरू अनआन्सर्ड नै भएको कारणले गर्दा अब आगामी बैठकमा विज्ञहरूलाई पनि ल्याएर नै बैठक चलाउने

0: दस्तावेज दिने क्रममा उहाँले विज्ञहरूको सुझाव पछि मात्रै अघि बढ़ने बताउनुभयो।
1: एक्सपर्टहरूलाई पनि त्यो दिन चाहिँ आएर आफ्नो कुराहरू राख्नको लागि व्यवस्था मिलाइदिनु होला, उहाँहरूको तर्फबाट पनि कुरा सुनेर उहाँहरूको एक्सपर्टिजलाई पनि राखेर यसलाई अझ अगाडि बढ़ाउनु पर्ने हुन्छ। दफा दफामा राम्रोसँग छलफल गरेर कुनै पनि लुप होल त्यहाँ नरहने गरी चाहिँ यसलाई एउटा राम्रो विधेयक बनाएर त्यसपछि बल्ल यताबाट अगाडि बढ़ाउनको लागि पनि म आग्रह गर्छु।
0: समिति सदस्य सांसद डाक्टर महावीर पुनले ठूलो लगानी आवश्यक पर्ने भएकाले विधि विज्ञान प्रयोगशाला प्रदेशमा बनाउने विषय गम्भीर रहेको बताउनुभयो। उहाँले फरेन्सिक ल्याबले अन्तर्राष्ट्रिय स्तरको आईएसओ मान्यता प्राप्त गर्नुपर्ने र त्यसका लागि ठूलो स्रोत साधन चाहिने समेत बताउनुभयो।
2: आईएसओ भएन भने आईएसओ जस्तो भयो, त्यो विदेशी विदेशमा आईएसओ मान्यता हुने, त्यस कारणले यो चाहिँ एकदमै थोरै बन्ने यो एउटा बन्ने सुरुबाट र यसलाई चाहिँ एकदमै आधुनिक बनाउने सकेसम्म आधुनिक त बनाउनै सक्दैन।
0: सीआईएनको विज्ञ समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले विधेयकलाई थप स्पष्ट, व्यवहारिक र कार्यान्वयन योग्य बनाउन सुझाव दिएका थिए। दण्ड तथा जरिवाना सम्बन्धी व्यवस्था, विधेयकको अधिकार क्षेत्र विस्तार, कार्यविधिगत स्पष्टता, प्रमाणको संरक्षण, प्रयोगशालामा कार्यरत जनशक्तिको योग्यता, अनुभव, जिम्मेवारी र उत्तरदायित्व कानूनमै स्पष्ट गर्नुपर्ने विज्ञहरूको सुझाव छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा सहित 183 जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्। आज संयुक्त वक्तव्य जारी गर्दै उपाध्यक्ष मुकुन्द श्याम गिरी, पूर्व मन्त्री दिलनाथ गिरी, नेता केशव राज श्रेष्ठ सहितका केन्द्रीय सदस्य, जनवर्गीय संगठन पदाधिकारी एवं कार्यकर्ताहरूले पहिलो चरणमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। राप्रपाको मूल नेतृत्वमा देखिएको वैचारिक विचलन, स्वेच्छाचारिता र आत्म केन्द्रित शैलीका कारण पार्टी परित्याग गर्नु परेको महामन्त्री धवल शमशेर राणाले बताउनुभयो।
3: राजेन्द्र लिङ्गदेललाई अङ्गामा मारेर हामीले अध्यक्ष बनाएको थियौँ, करिब करिब यही टिम थियो। आज दुःखदको साथ हामी आफ्नो घरैबाट छोड्न पर्ने अवस्था आयो, त्यो खुसीको दिन होइन दुःखको दिन हो आज। तर आफ्नो जिन्दगीमा, राजनीतिक यात्रामा जब केही हासिल गर्न आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट पार लाग्दैन भन्ने सोचेर निर्णय भइसकेपछि, ठानिसकेपछि हिम्मत गर्नुपर्छ र त्यो घर छोडेर अर्को घर पनि बनाउनुपर्छ।
0: गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा 97% उम्मेद्वारको जमानत जफत हुनु र जनविश्वास घट्दै जानुमा नेतृत्वको कमजोरी रहेको भन्दै तत्काल सचिन वक्तव्यमा माग गरिएको छ। जेठभित्र महाधिवेशन गर्ने वैधानिक निर्णय समेत उल्लंघन भएको भन्दै पदबाट राजीनामा दिएको नेताहरूको भनाइ छ। गएको एक वर्षमा देशभर 63 जातीय विभेदका घटनाहरू भएका छन्। समता फाउण्डेशनले प्रकाशन गरेको पुस्तकमा गत वर्ष 63 घटना मध्ये 49 घटना स्पष्ट रूपमा जातीय विभेदसँग सम्बन्धित तथ्य सार्वजनिक गरेको हो। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सार्वजनिक पुस्तकमा वर्षभरि भएका घटनाहरूको अध्ययन, कानूनी प्रक्रिया र न्याय सम्पादनको विषयहरू समावेश गरिएको छ। यसैबीच राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले छुवाछूत अन्त्यका लागि कानूनी व्यवस्था मात्रै पर्याप्त नभएको भन्दै प्रभावकारी कार्यान्वयन र सामाजिक रूपान्तरण आवश्यक रहेको बताउनु भएको छ। दिवसका अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष विश्वकर्माले संविधानको धारा 24 छुवाछूत तथा भेदभाव विरूद्धको हक र धारा 40 दलित समुदायका विशेष अधिकार सुनिश्चित गरे पनि व्यवहारमा लागू हुन नसकेको बताउनुभयो।
4: आज पनि दलित समुदायको जीवन अत्यन्त कष्टकर छ। आधारभूत आवश्यकताहरू घाँसबास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीबाट उनीहरू वञ्चित हुनु परेको अवस्था छ। हामीले राम्रो संविधान बनायौं, केही ऐन कानूनको व्यवस्था पनि गर्यौं, तर संविधान र ऐन कानूनको व्यवस्थाले जनताको जीवन नफेरिने रहेछ। राज्य संरचनामा जिम्मेवारी लिने व्यक्तिको सोच र कार्यशैलीमा राज्य व्यवस्था मुखरित हुँदो रहेछ। दलित समुदायको आँखाबाट हेर्दा हाम्रो कार्यशैली मनुस्मृति र 1910 मूलिक ऐनकै प्रतिबिम्ब झल्किरहेको जस्तो देखिन्छ।
0: पछिल्लो 24 घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपद जन्य घटनामा 5 मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु, रोल्पामा गरी 5 मृत्यु भएको हो।

0: मकवानपुर, मोरङ, सिराहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा, कञ्चनपुरमा भएका विपज्जन्य घटनामा अन्य 11 जना घाइते भएका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार रौतहट 12 र कपिलवस्तुमा सर्पले डसेर एक महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो। रोल्पाको गंगादेव गाउँपालिकामा रातमाटामा खहरे भेलले बगाएर दुई बालकको मृत्यु भएको छ। प्रवक्ता महतले पछिल्लो 24 घण्टामा देशका विभिन्न जिल्लामा 25 विपज्जन्य घटना भएकामा ती घटनामा 63 लाख भन्दा बढ़ीको भौतिक क्षति भएको जानकारी दिनुभयो। यसैबीच रोल्पामा पोखरीमा डुबेर आज एक पुरूषको मृत्यु भएको छ। आज रुन्टीगढ़ी गाउँपालिका 9 सखीका 44 वर्षीय रेशम नेपालीको पोखरीमा डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार नेपालीको आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा मृत फेला पर्नु भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता इन्सपेक्टर कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद छनौटमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ। सिंगापुरमा आज भएको समूह एकको अन्तिम खेलमा नेपालले मलेसियालाई 167 रनले हराएको हो। नेपालले दिएको 276 रनको लक्ष्य पछ्याएको मलेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 108 रन बनाएको हो। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 7 विकेट गुमाएर 275 रनको लक्ष्य बनाएको थियो। यो जीतसँगै नेपाल समूह विजेता बनेको छ।
1: सुशीला श्रेष्ठ। सिन्धुपाल्चोकको भोटे नामलाङमा कुदिँदै विश्वकै अग्लो एकाशमा अर्थात एउटै ढुङ्गामा बनेको बुद्ध मूर्ति
2: यो 2083 को असार मसन्तसम्म चाहिँ विश्वमै अग्लो हुने हिसाबले निर्माण गर्न लागेको यो बुद्धको प्रतिमा सक्छौ र यसका वरिपरि चाहिँ थुप्रै गुफाहरू छन्। त्यो गुफाहरूको व्यवस्थापन गर्दै त्यहाँ चाहिँ ध्यान केन्द्रहरू निर्माण गर्ने लक्ष्य राखिएको छ।
1: भौगोलिक कठिनाई र निर्माण सामग्रीको मूल्य वृद्धिले निर्माणमा चुनौती थपिँदै रिपोर्टसँगै पर्यटनबाट समृद्धिको सपना पूरा गर्न कस्तो विधेयक आवश्यक, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ।

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढ़ेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। निट्स नेपाल, WWF र CIN।
1: रामे यो के दोलाको यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
2: यसरी दलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
3: रामे दाईको कुरा त ठिकै हो, तर भाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
1: छुवाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
4: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
2: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
4: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
2: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
3: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। विश्व वातावरण दिवस 2026 को अवसरमा डिभिजन वन कार्यालय रसुवाको सहकार्य तथा रेडियो लाङटाङको आयोजनामा रसुवा जिल्लाव्यापी माध्यमिक विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ। आगलागी नियन्त्रणमा युवा विद्यार्थीको भूमिका विषय उक्त प्रतियोगिता रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूले वन डढेलो नियन्त्रणमा युवा पुस्ताको जिम्मेवारी, सचेतना अभिवृद्धि, समुदायमा सूचना प्रवाह तथा वातावरण संरक्षणको विषयमा मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रममा शिवानी अधिकारी प्रथम, सरगम भूषाल द्वितीय र कृष्ण पौडेल तृतीय घोषित भएका छन्। सिन्धुपाल्चोकको दुर्गम भेग भोटे नामलाङमा अहिले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय चासोको विषयको रूपमा यो केन्द्र बनिरहेको छ। यहाँ प्राकृतिक रूपमा बनेको विशाल चट्टानलाई कुदेर 84 फीट अग्लो भगवान गौतम बुद्धको प्रतिमा निर्माण काम भइरहेको छ। 80% काम सम्पन्न भए पनि वरपरका विभिन्न निर्माण कार्यहरू भने प्रभावित भइरहेका छन्। निर्माण सम्पन्न भएपछि यो सम्भवतः विश्वकै सबैभन्दा अग्लो एकास्म अर्थात एउटै ढुंगाबाट बनाइएको बुद्ध मूर्ति बन्ने दावी छ।
6: पाँच पोखरी थाङपाल गाउँपालिका 7 स्थित युङमा दोङमा निर्माणाधीन बुद्धको प्रतिमा शान्ति, करूणा र अहिंसाको सन्देश बोकेको ऐतिहासिक कला सम्पदाका रूपमा विकसित हुँदैछ। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको प्राविधिक नेतृत्व र गाउँपालिकाको आर्थिक सहयोगमा अघि बढ़िरहेको परियोजना हाल 80% भन्दा बढ़ी सम्पन्न भइसकेको छ। स्थानीय सिंह तामाङ:
7: ढुङ्गाै थियो, अब त्यहाँ देउरो पनि थियो, पहिला त त्यो अर्कै रंगले छपेको, अब चाहिँ राम्रो बनेपछि चाहिँ
6: 2078 सालमा शुरू गरिएको यो महत्वाकांक्षी योजनाले अहिले मूर्त रूप लिँदैछ। प्रमुख मूर्तिकार चन्द्रश्याम डंगोलको नेतृत्वमा दक्ष कलाकारहरूको टोलीले विशाल प्राकृतिक चट्टानलाई बुद्ध मूर्तिमा परिवर्तन गरिरहेका छन्। मूर्तिका शिर निर्माण सम्पन्न भइसकेको छ। स्थानीय बासिन्दाका अनुसार यस परियोजनाले भोटे नामलाङको पहिचानलाई नयाँ उचाइ दिएको छ। स्थानीय पेम्बा छिरिङले:
8: बुद्धको मूर्ति बनायो, राम्रो बनायो भनेर खुसी लाग्छ नि त, हैन? अब घुम्ने मान्छेहरू पनि आउँछ।
6: स्थानीय जनविश्वास अनुसार भोटे नामलाङ क्षेत्रका डाँडा काँडा देवभूमिका रूपमा चिनिन्छन्। यही धार्मिक तथा सांस्कृतिक महत्वलाई आधार बनाएर बुद्ध प्रतिमा निर्माणको अवधारणा अघि सारिएको हो। निर्माण सम्पन्न भएपछि यहाँ ध्यान केन्द्र, पोखरी, विश्रामी स्थल र अन्य पर्यटकीय पूर्वाधार समेत विकास गरिने योजना रहेको ठूलो ढुङ्गा बुद्ध प्रतिमा निर्माण समितिका सदस्य सचिव कुमार बस्नेत बताउनुहुन्छ:
9: हामी यो 2083 को असार मसन्तसम्म चाहिँ विश्वमै अग्लो हुने हिसाबले निर्माण गर्न लागेको यो बुद्धको प्रतिमा सक्छौ र यसका वरिपरि चाहिँ थुप्रै गुफाहरू छन्, त्यो गुफाहरूको व्यवस्थापन गर्दै त्यहाँ चाहिँ ध्यान केन्द्रहरू निर्माण गर्ने चाहिँ जुन लक्ष्य राखिएको छ।
6: यस परियोजनाका परिकल्पनाकार तथा गाउँपालिका अध्यक्ष टासी लामाका अनुसार नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामासँगको स्थलगत अवलोकनपछि विशाल प्राकृतिक ढुङ्गामा बुद्ध मूर्ति निर्माण गर्ने अवधारणा जन्मिएको थियो। त्यसपछि विस्तृत परियोजना प्रतिवेदन तयार गरी गाउँसभाबाट अनुमोदन गरिएको थियो। शुरूमा 1,86,00,000 रूपियाँ लागत अनुमान गरिएको भए पनि भौगोलिक कठिनाई, निर्माण सामग्रीको मूल्य वृद्धि तथा प्राविधिक चुनौतीका कारण लागत बढ्ने देखिएको छ। हालसम्म बागमती प्रदेश सरकारबाट 1,00,00,000 रूपियाँ सहयोग प्राप्त भएको छ भने बाँकी रकम स्थानीय स्रोत र जनसहयोगबाट जुटाइँदै आएको उहाँले बताउनुभयो।
10: बुद्ध मूर्ति निर्माणको कार्य हामी विगत 3 वर्ष अगाडिदेखि सुरुवात गर्यौं। एउटै ढुङ्गामा खोपेर 84 फिट त्यो पनि उठेको बुद्ध। तर चुनौतीहरू अब प्राविधिक पक्षहरू पनि निकै चुनौती भयो, आर्थिक पक्ष स्रोतको हिसाबले पनि निकै चुनौती र सामुदायिक हिसाबमा पनि कहिलेकाहीँ अप्ठ्यारा चिजहरू हामीले निकै ठूलो चुनौतीहरू झेले।
6: विश्वभरका अधिकांश विशाल बुद्ध प्रतिमाहरू विभिन्न भाग जोडेर निर्माण गरिएका छन्, तर भोटे नाम्लाङको बुद्ध मूर्ति भने एउटै प्राकृतिक चट्टानमा प्रत्यक्ष कुदिँदैछ। यही विशेषताले यसलाई अन्य बुद्ध प्रतिमा भन्दा फरक र ऐतिहासिक बनाएको छ। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पर्यटन विधेयकमाथि आएका सुझावलाई सम्बोधन गर्ने संसदीय समितिको प्रतिबद्धता।
11: आजको सुझाव हामी एकदम गम्भीरताको साथ हेर्नेछौ र बेल समितिमा आएपछि गएको छलफल पनि गर्नेछौ र तपाईँहरूको यो सुझावहरू अवश्य समेट्ने प्रयास पनि गर्नेछौ।
0: पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि सांसदहरूको भूमिका संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-5253।
14: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमन एक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
15: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा अहिले प्रतिनिधि सभामा रहेको पर्यटन विधेयक 2081 बारेमा संसदीय समिति र सांसदहरूको विचार धारणा प्रस्तुत गर्दैछौ। शुरूमा विधायन व्यवस्थापन समितिका सदस्य राजेन्द्र लक्ष्मी गैरे।
16: सरकारवालाहरूको भावनालाई सम्बोधन हुने गरी नै विधान समितिमा हामीले छलफल गरेका हौं। यहाँहरूले भने जस्तो यो प्रदेशमा, संघमा, स्थानीयमा दर्ता हुने कुराहरू जुन उठाउनु भएको छ, हामीले यो दृष्टिकोणले हामीले छलफल गरेका हौं कि कञ्चनजंघा चढ्न जान चाहने मान्छेहरू चाहिँ काठमाडौँ आउन नपरोस् र त्यो त्यहाँका मान्छेले त्यहीँबाट चाहिँ त्यो पर्यटन हेर्ने मन्त्रालयले त्यो हेर्न सक्छ र प्रदेशले हेर्न सक्छ र त्यहीँबाट उसले अनुमति लिएर जान सक्छ र उनीहरूको सर्वोत्तम हित हुन्छ भन्ने हिसाबले हामीले छलफल गरेका हौं। अर्को कुरो वातावरणको कुरा गर्दाखेरिमा अघि गुणेश्वरले कुरा पनि उठाउनु भयो नि त, प्रदेशले तपाईँको चाहिँ सुदूरमा छोडेको चित्त काठमाडौँले उठाउँदैन नि त, त्यही भएको स्थानीय सरकारले अथवा त्यहीको प्रदेशले हेर्नु पर्यो नि त। त्यसले गर्दाखेरि संरक्षणको हिसाबले पनि जिम्मेवार चाहिँ स्थानीय हुन सक्छ भन्ने दृष्टिकोणले पनि हामीले छलफल गरेका हौं र हिमालको उचाइको हिसाबले हामीले 65 भन्दा मुनिका चाहिँ हामी परदेशहरूले पनि हेर्न सक्छौ भन्ने कुरा हो। सगरमाथाको हकको कुरा पनि यहाँहरूले उठाउनु भएको छ। नेपालको 7,000 भन्दा अग्लो कुनै पनि हिमचुले आवरण गरेको प्रमाण पेश गरेको मात्रै सगरमाथाको अनुमति पाउने व्यवस्था, जो पाए त्यही सगरमाथा चढ्ने, अरू हिमाल नचढिकन सगरमाथा नजाओस् भन्ने पनि हिसाबले हामीले छलफल गरेका हौ। वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा महँगो पर्यो भन्ने कुराहरू पनि उठाउनु भएको छ यहाँहरूले। महँगो त पर्छ, सगरमाथाको ताल फुट्यो कुरा यहाँहरूले सुन्नु भएकै छ, र हिमालहरू हेर्दा पहिला हाम्रा सेता हिमालहरू अहिले कालो भएको पनि देख्नु भएकै छ। कतिको उपयुक्त छ त भनेर हामीले हेरेनौ भने ताल फुट्ने ठाउँमा अनुमति लिएको पनि हुन सक्छ।
17: मान्यजीहरू मध्ये गणेश बहादुर विश्वकर्माज्यूलाई अब म सांसदको रूपमा अथवा तपाईँको अनुभवको रूपमा अहिले जति पनि कुरा सुन्नुभयो त्यसमा तपाईँ त्यसमा चाहिँ के थप्न अथवा केही राख्न चाहनुहुन्छ छोटकरीमा?
18: भिजिट नेपाल भन्ने 2003 एउटा अभियान चलाएको थियो, त्यस बेलामा सुदूरपश्चिम एउटा पनि जाने ठाउँ भएन। हामी पुरा जुलुस लिएर के भन्छ यहाँ केन्द्रलाई जाने लडाइँ झगडा गर्न आएका थियौँ। त्यसले गर्दाखेरि यसको इन्क्लुसिभ कुरा भनेको जाने कुन व्यक्ति आउँछ कि आउँदैन भने हो, दलित समुदायको मान्छे भयो त्यस कारणले टुरिज्म बोर्डमा आउनुपर्छ भने हो र भने यही क्षेत्रमा टुरिज्मको चाहिने सेक्टरमा काम गर्ने मान्छे त्यसको नेतृत्वमा आउनुपर्छ भने हो नि त। यसको क्षेत्रमा कामै नगरेका मान्छे चाहिँ कहाँ आउँछ त? अहिले जस्तो उहाँले महिला साथीहरूले सबै काम चाहिँ महिलाहरूले गर्नुपर्ने, महिलाहरूको चाहिँ त्यो ठुलो योगदान छ, उसलाई महिला सैला हुन्न भनेर चाहिँ तपाईँले भनिदिनु थाल्नुभयो भने होइन यसले के कुरा गर्ला? समावेशीकरणको मर्मलाई चाहिँ अलिक ब्रोडली होइन त्यो गरिबमा दुखीमा अब सबै क्षेत्रमा चाहिँ यसको चाहिँ लाभांश कसरी पुर्याउन सकिन्छ भन्ने यसको आशय हुनुपर्छ। राज्यले त्यही ढङ्गले हेर्छ। समितिमा आएपछि यसलाई उहाँहरूलाई जुन हामी लिखित रूपमा तिन खम्बे अथवा उहाँहरू जस्तो खालको भावना छ राष्ट्रिय सभामा जे पास भयो त्यो तपाईँहरूका बीचमा हामी राख्छौँ, छलफल गर्छौँ, होइन त्यसमा सुधार्नु पर्यो भने त हामी अगाडि बढ्छौँ भन्ने लाग्छ।
17: धन्यवाद, धेरै धन्यवाद। मान्य जनकगिरीज्यू थप अहिले आएको विषयवस्तुमा जति पनि सुझाव विचारहरू आएको छ छोटकरीमा तपाईँ केही यसमा राख्न चाहनुहुन्छ थप्न चाहनुहुन्छ भने?
19: सुदूरपश्चिममा अघि अध्यक्षजीले भने जस्तो सुदूरपश्चिममा तमाम सम्भावनाहरू पर्यटनको छ। सुदूरपश्चिम अहिले के अरे सबैभन्दा पछाडि परेको क्षेत्र, यो विकासको दृष्टिकोणले समृद्धिका दृष्टिकोणले पछाडि परेको, गरिबीको संख्या बढ़ी भएको त्यो क्षेत्र सुदूरपश्चिम छ। तर त्यहाँ पर्यटनका प्रशस्त सम्भावनाहरू छन्। यो हेलो सांसद मार्फत जुन आयोजना गरेको कार्यक्रममा अब समितिमा केसरा के ल्याएर यसलाई घनीभूत रूपमा उहाँले छलफल गराउनुहुन्छ र पर्यटन क्षेत्र नेपालको सबैभन्दा एउटा सम्भावना भएको, हामी 2026 विकासशील मुलुकमा पुग्ने भन्ने हाम्रो लक्ष्य थियो र त्यसका लागि त हामीसँग पहिलो कुरा त पुँजी नै चाहियो। अब यसका लागि पुँजी भित्र्याउने पर्यटकलाई आकर्षण गरेर नेपालका तमाम गन्तव्यहरूमा हामीले आकर्षित गर्नका लागि पर्यटन क्षेत्र पर्यटन उद्योग र सरकारवालालाई पनि कसरी इन्सपायर गर्न सकिन्छ, उहाँहरूलाई कसरी प्रेरित गर्न सकिन्छ, त्यस्ता खालका कानून बनाउने कुराहरू संसदको हो, त्यो हाम्रो जिम्मेवारी हो। हामीलाई लाग्छ यो हाम्रो यो समितिको सभापतिजीलाई यसको विज्ञता छ, उहाँलाई यसको भिजनरी लिडरसिप चाहिँ यो समितिले पाएको पनि छ। खप्तर बढी मालिका रामा रोशन सुदूरपश्चिममा तमाम यस्ता गन्तव्यहरू छन् जहाँ हामीले यो सुदूरपश्चिमलाई अगाडि बढाउनका लागि अघि उहाँले भने जस्तो त्यस्ता ट्रेनिङहरू अब सुदूरपश्चिममा केन्द्रित गर्ने भन्ने कुरा जो गर्नुभयो यसका लागि
17: अब तपाईँले भूमिका खेल्नुभयो,
19: यसका लागि धन्यवाद। तपाईँले यो अर्गनाइज गर्नुभयो, सहभागी हुने अवसर दिनुभयो, यसका लागि
17: धेरै धन्यवाद। मान्य साजिदा सिद्दिकीज्यू तपाईँ केही चाहनुहुन्छ थप केही कुरा राखौँ?
20: म चाहिँ कानून न्याय मानव अधिकार समितिको मेम्बर पनि पार्लियामेन्ट तर्फबाट सबै विषयलाई पर्यटनले छुन्छ र यो छुने विषय कहाँ ठोकिन्छ भने ह्युमन राइट्स र कानून समितिमा आएर ठोकिन्छ। त्यसकारण जे जति छ म एकदमै काम गर्छु, सहयोग गर्छु र म राज्यलाई फेरि पनि भन्छु कानून चाहिँ देश र जनताको लागि बनाइने चिज हो। त्यसकारणले कानून का दायरा धेरै जटिल बनाउनु हुँदैन, धेरै जटिल बनाउनु हुँदैन, जहाँ चाहिँ हाम्रा व्यवसायिक हामी नै यसो गरेर बाध्यता मर्ने कि बाँच्नेसम्मको पुर्याउनु हुँदैन। मलाई थाहा छ कोविडको समस्या, मलाई थाहा छ भूकम्पको समस्या, भूकम्पमा कति अर्थ क्षति भयो भन्ने पनि थाहा छ। अनि कोविडमा कति क्षति भयो भन्ने पनि थाहा छ। कोविडको कारण पछि व्यवसाय गर्ने साथीहरू सुसाइड गरेको पनि केसहरू छ नि त। त्यस कारणले राज्य चाहिँ पोलाइट हुनुपर्छ, राज्य चाहिँ सफ्ट हुनुपर्छ, र त्यो सफ्ट र पोलाइटमा चाहिँ हाम्रा नीति ऐन कानूनहरू बन्दै अबको संशोधनलाई पक्कै पनि सभापतिज्यू यही हुनुहुन्छ, उहाँले यो कुराहरू बुझ्नुहुन्छ।
1: नमस्कार सबैजनालाई, म सुनिमा उदास, अहिले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको सभापति।
11: सर्वप्रथम आजको यो कार्यक्रमको अर्गनाइजर्सहरू, हेलो सांसद, तपाईँहरूको सुझावहरू एकदमै रेलेभेन्ट र महत्वपूर्ण छ र गम्भीर पनि छ। यति दुईटा विधेयक केही कन्फ्युजन छ भने हामीले अवश्य यसलाई हेर्नुपर्ने हुन्छ, र क्लियरली यो विधेयकमा अझै धेरै कुरा मिसिङ पनि छ जस्तो छ यहाँको हजुरहरूको कुरा सुन्दाखेरि, र तपाईँहरूको सुझाव अवश्य हामीलाई समात्ने प्रयास गराउँछौ। प्रत्येक दफामा गहिरो छलफल त गरी नै हाल्छौं। यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरहरूले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ, यसकोलाई म एकदमै वेलकम गर्छु। करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौं। सो यस्तो कार्यक्रमहरू एकदमै महत्वपूर्ण छ, र जति धेरै जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुन सक्छ जस्तो लाग्छ। मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज, यो त रेगुलेटोरी डकुमेन्ट मात्र हुनु हुँदैन। यो विधेयकलाई आउने भविष्यमा नेपालको पर्यटनको स्पष्ट दिशा निर्देश पनि गर्नुपर्छ जस्तो लाग्छ। यो त भिजन डकुमेन्ट जस्तो, यो डकुमेन्टको अब्जेक्टिभ के हो त्यो पनि एकदम अलिक स्पष्ट रूपमा हामीले आर्टिकुलेट गर्नुपर्छ जस्तो लाग्छ। यस्तै धेरै विषयहरू छन् हजुरहरूको सुझाव हामी एकदम गम्भीरताको साथ हेर्नेछौ, र बिल समितिमा आएपछि गहिरो छलफल पनि गर्नेछ, र तपाईँहरूको यो सुझावहरू अवश्य समेट्ने प्रयास पनि गर्नेछन्।
0: समाज श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। जग्गा सम्बन्धी सेवाहरू अनलाइन मार्फत अब घरमै बसेर प्राप्त गर्न सकिने भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा सहित 183 जना नेता कार्यकर्ताले पार्टी परित्याग घोषणा गरेका छन्। एक वर्षमा देशभरि 63 वटा जातीय विभेदका घटनाहरू भएका छन्, र सिंगापुरमा आज भएको एसियाली खेलकुद छनौट समूह एकको अन्तिम खेलमा नेपालले मलेसियालाई 167 रनले हराएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
21: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
22: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
23: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियम अनुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश। चैते धानमा नेक ब्लास्टको समस्या। चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम, अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू, रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने। खेतमा पानी जमाइ राख्ने, वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने। ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर, पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध,
2: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
23: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
23: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
23: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
3: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
4: आमा मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
23: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
23: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ। तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेरी टोल, भरतपुर 3 बेलसोक। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
7: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो।
8: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
7: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनपी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यही कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, शेयर पुँजी थपकट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
8: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
7: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
8: सञ्चालक
7: सूर्य श्रेष्ठ,
8: एसएनपी कम्पनीको कार्यालय,
7: बाइपास रोड, भरतपुर, चितवन।
8: मोबाइल नम्बर
7: 98550359
8: 98555269
9: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन,
10: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
9: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
10: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
9: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
10: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
9: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
24: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझेन कुन्नी?
25: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो अवस्था देखेर हामी धेरै चिन्तित छौँ, के कुराको चित्त बुझेन छोरी?
24: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
25: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
24: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
25: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
24: सम्पर्क नम्बर 98450-82997,
26: 98550-10997।
27: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
28: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच सनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98550-52454, 98455-20454, इमेल lok.logic2@gmail.com।
27: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोलुसन।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
6: Subscribe now and press the bell icon. Never miss an update from Tips Official.

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

सुन रहा है, मत देख उसको। चल छोड़, मैनेजर देख रहा है।

0: एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
0: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
0: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
3: खेतमा पानी जमाइ राख्ने,
2: वेभिस्टिन वा डेरो 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
3: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5% पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 MHz।
4: यतिखेर बेलुकाको 9:15 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी।

0: विभाजन बढ़ाउन खोजिरहेका छन् र ब्रिटेनमा हामी यस्तो होइनौ। हामी तर्कसंगत र सहिष्णु मानिसहरू हौ, प्रधानमन्त्री कियर स्टार्मर। छुरा प्रहारपछि मरणासन्न अवस्थामा रहेका हेनरी नोभाकलाई हत्कडी लगाएर पक्राउ गरिएको थियो। उनका हत्याराले नोभाकमाथि जातीय विभेदको झुटो आरोप लगाएका थिए। यो घटनाले हत्या भएको साउथह्याम्प्टनमा हिंसात्मक झडपहरू निम्त्याएको छ। दुवै देशलाई प्रभावित पार्ने एउटा दुईवटा परियोजना घोषणा गरेर भारतले पानीलाई हतियारको रूपमा प्रयोग मन्त्रालयले पाकिस्तानको पानी र खाद्य सुरक्षामा खतरा उत्पन्न गराउने कुनै पनि कदम गैर कानूनी एवं अस्वीकार्य भएको जनाएको छ। सन् 1960 यी दुई छिमेकीले सिन्धु जल सन्धिमा हस्ताक्षर गरेका थिए, जसले भारतबाट पाकिस्तानमा बग्ने उक्त नदीका स्रोतहरूको बाँडफाँट गरेको थियो। अघिल्लो वर्ष कश्मीरमा पर्यटकहरूमाथि घातक आक्रमण भएपछि दिल्लीले उक्त सम्झौतालाई निलम्बन गरेको थियो। पछिल्लो पटक भारतले चेनाब नदीमा एउटा सुरुङ र जलविद्युत आयोजना निर्माण गर्ने कुरा अघि सारेको छ। छ दिनदेखि विश्वको सर्वोच्च शिखर सगरमाथामा हराइरहेका एकजना नेपाली शेर्पा जीवितै फेला परेका छन्। तर्फ घिस्रदै गरेको अवस्थामा हिमाल सफा गर्न गएको एउटा टोलीले खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरेको थियो र फुटबलको सर्वोच्च निकाय फिफाले खेलाड़ी र समर्थक प्रतिको सम्भावित जोखिमलाई नियन्त्रण गर्न भन्दै पुनः प्रयोग गर्न मिल्ने पानीका बोतल विश्वकप आयोजना स्थलमा लैजान प्रतिबन्ध लगाएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा लिएर निर्धारित समयपछि पनि सेवामा नफर्किएका प्राध्यापकहरूबाट हालसम्म झण्डै 10.5 करोड़ रूपियाँ असूल गरिएको शिक्षा मन्त्रीले जनाएका छन्। उक्त रकम केवल 44 जना प्राध्यापकबाट फिर्ता गराइएको बताइएको छ। देशकै सबैभन्दा ठूलो उक्त विश्वविद्यालयमा लामो समयदेखि अध्ययन विदा सुविधाको दुरूपयोग हुँदै आएको जानकारहरू बताउँछन्। यस विषयमा छानबिन गर्न करिब 1.5 वर्ष अघि केपी शर्मा ओली नेतृत्वको सरकारले समिति गठन गरेको थियो। सुशीला कार्की नेतृत्वको सरकारका बेला प्रतिवेदन बुझाएको उक्त समितिका संयोजक जीवन काफ्रेलाई नै वर्तमान सरकारले प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी दिएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्ने क्रम शुरू भएको हो। सामाजिक सञ्जालको एउटा पोस्टमा शिक्षा मन्त्री सस्मित पोखरेलले प्राध्यापकहरूले धमाधम रकम फिर्ता गरिरहेको विषयलाई उच्च शिक्षाको क्षेत्रमा सुशासन, जवाफदेहिता तथा संस्थागत अनुशासन कायम गर्ने अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्। यसै सन्दर्भमा हामीले छानबिन समितिका संयोजक जीवन काफ्रेलाई टेलिफोन सम्पर्क गरी शुरूमा अध्ययन विदा सुविधाको दुरूपयोग कसरी भइरहेको थियो भनेर सोधेका छौं।
2: त्रिभुवन विश्वविद्यालयको हामीले तलबी अध्ययन विदा दिने प्रोभिजन छ। अधिकतम 5 वर्षसम्म अध्ययन विदा दिन्छौ, तलब सहित दिन्छौ। र हामीले के एक्सपेक्ट गर्छौ भने उहाँहरू बाहिर गइसकेपछि, अध्ययनमा गइसकेपछि उहाँहरूले जानेको विद्वताहरू हाम्रो क्लासरूममा, हाम्रो युनिभर्सिटीमा आएर सपोर्ट गर्नुहुन्छ भन्ने हिसाबले

0: गर्नुपर्छ भन्ने हामीले सुझाव दिएका छौँ, त्यसलाई चाहिँ कार्यान्वयन गर्न सकियो भने अहिलेसम्मको समस्या नै समाधान हुन्छ र आउने दिनमा यस्ता खालका समस्याहरू त्रिवेणीले बिहोर्नु पर्दैन।
1: त्यो भनेको चाहिँ अहिले जसरी रकम फिर्ता गर्नेहरू जति छन् अथवा जति रकम फिर्ता गर्न बाँकी नै रहेकाहरू छन् उनीहरूलाई अरू कारवाही चाहिँ हुँदैन।
0: दुईटा कुरा गर्नुपर्ने थियो, एउटा चाहिँ उहाँहरूले आफूले कबुलियत गरे अनुसारको टाइममा आएर सर्भिस गर्नुपर्ने थियो, एउटा त्यो गर्नु भएन भने उहाँले लिएको तलब मान अनुसार 10% ब्याज सहित फिर्ता गर्ने दुईटा मात्रै एउटा चाहिँ उहाँले गर्न सक्नुहुन्छ, अहिलेको नियमले त्यही भन्छ होइन, त्यो नियम अनुसार अरू थप कारवाही हुने छैन।
1: अन्त्यमा काफेजी, समग्रमा यो अहिले जुन क्रम देखियो रकम फिर्ता गर्ने क्रम, यसले चाहिँ त्रिभुवन विश्वविद्यालयको हकमा अथवा उच्च शैक्षिक संस्थाहरूको हकमा के अर्थ राख्छ समग्रमा?
0: तिनवटा आयाम जस्तो लाग्छ। एउटा चाहिँ हामीले अब हाम्रो प्राध्यापकहरू बाहिर गइसकेपछि पक्कै पनि त्यतिलाई भ्याकुम हुन्छ, पार्ट टाइम कन्ट्राक्ट टिचरहरू राख्नुपर्छ, त्यसको समस्याहरू गाँधिएकै छ। एउटा प्राविधिक क्षति हेरिराखेका छौँ, अर्को कुरा भनेको आर्थिक क्षति यत्रो भइरहेछ, त्यस्तो कुरा चाहिँ नैतिक कुरा चाहिँ त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू अध्ययन विद्या लिनुहुन्छ अनि त्यसलाई मिसयुज गर्नुहुन्छ भन्ने जुन कुराहरू बाहिर हुँदाखेरि त्यही हिसाबले गर्दा नैतिक यो कुरालाई हामीले अहिले सल्भ गरौँ र आगामी दिनमा हामीले समिति दिएको एउटा सल्लाह सुझाव छ त्यसलाई कार्यान्वयन गरेर जानुभयो भने भोलिका दिनमा यस्ता समस्याहरू आउँदैन, सबैको लागि यो समस्यालाई सल्भ गर्न सक्छौँ भन्ने हाम्रो चाहिँ अपेक्षा छ।
1: थिए त्रिभुवन विश्वविद्यालय सम्बद्ध एउटा छानबिन समितिका संयोजक जीवन काफ्रे। तपाई नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी पाउने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौ। एउटा प्रसंग संक्षेपमा, परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने औपचारिक भारत भ्रमणका लागि भोलि नयाँ दिल्ली जाने भएका छन्। परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार खनाल भारतीय समकक्षी एस जयशंकरको नेतृत्वमा भारत जान लागेका हुन्। उनले त्यहाँ जयशंकरसँग द्विपक्षीय बैठक गर्नेछन्। भ्रमणका बेला दुई देशका अधिकारीहरूबीच व्यापार, लगानी, कनेक्टिभिटी र ऊर्जा लगायतका क्षेत्रमा सहकार्य एवं जनस्तरीय सम्बन्धबारे कुराकानी हुने मन्त्रालयले बताएको छ। खनाल आइतबार स्वदेश फर्कनेछन्। अब अर्को प्रसंग, धवल शमशेर राणा सहितका कतिपय पार्टी पदाधिकारी र नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्यागको घोषणा गरेका छन्। पार्टी संचालन तथा अन्य विभिन्न विषयमा अध्यक्ष राजेन्द्र लिम्बिनसँग केही समय यता असन्तुष्ट रहँदै आएका राणा सहितका नेताहरूले अन्तत पार्टी छाड्ने निर्णय गरेका हुन्। राज संस्था पुनस्थापनाको एजेण्डा बोकेको राप्रपामा फूट र एकीकरणको श्रृंखला नौलो भने होइन। एक रिपोर्ट, आज काठमाडौँमा पार्टी परित्यागको घोषणा गर्ने क्रममा नेता राणाले आफूहरू नयाँ पार्टी गठनको तयारीमा जुटेको बताए। यद्यपि त्यसको एजेण्डा राप्रपाको भन्दा खासै भिन्न भने नहुने उनले बीबीसीसँग भने।
2: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ, एउटा दोहोरो रूपले उभिने र एजेण्डामा अधिक हुने एउटा राष्ट्रता बोकेको एउटा दल नेपाली जनताले खोजेको छ, त्यस केसलाई हामीले फुलफिल गर्नको लागि अगाडि बढेको छौँ। भविष्य के हुन्छ त अब राम्रै होला।
1: पार्टी परित्याग गर्नेहरूले नेतृत्वमाथि आत्मकेन्द्रित भएको, विधान अनुसार नचलेको, राज संस्था पुनस्थापनाको आन्दोलन तुहाउन अग्रसर भएको तथा पार्टीको एजेण्डा लट्याउँदै गणतन्त्रलाई सुदृढीकरण गर्ने एजेण्डा बोकेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको साझेदार बनेको जस्ता आरोप लगाएका छन्। नेतृत्वको भनाई र गराई नमिलेकै कारण पार्टी मतदाताबाट दण्डित हुँदै गएको उनीहरूको तर्क छ। यद्यपि बीबीसीसँग प्रतिक्रिया दिने क्रममा पार्टी अध्यक्ष लिङ्गेनले भने ती आरोपहरूलाई भ्रामक भने।
2: धवलजी नै आफै चाहिँ त्यो गणतन्त्र भनौँ जे भनौँ हामी जुन सरकारमा गयौं त्यो सरकारमा जानुपर्छ भन्ने प्रस्तावक हुनुहुन्थ्यो भन्ने मात्रै होइन, त्यो सरकारको न्यूनतम साझा कार्यक्रमको हाम्रो पार्टीको तर्फको ड्राफ्टम्यान हुनुहुन्थ्यो।
1: पार्टी परित्याग गरेका नेता राणाले अध्यक्ष लिङ्गेनको भनाईलाई अस्वीकार गरेनन् तर सरकारमा सामेल हुने प्रक्रियामा आफ्नो भूमिका भने सीमित रहेको दावी गरे।
2: त्यो ड्राफ्ट गर्ने क्रममा म थिएँ तर त्यो निर्णय गर्ने क्रममा शीर्षस्थ नेताहरूले नि गरे है, हामीले मैले निर्णय गरे है, मेरो अब्जेक्सन जेमा थियो अब्जेक्सनहरू थियो त्यो निर्णयमा सिग्नेचर उहाँकै छ मेरो छैन।
1: महामन्त्री राणा सहितले पार्टी परित्याग गरिरहँदा पार्टी अध्यक्ष लिङ्गेनले भने नेतृत्व र पार्टी सञ्चालन कार्यको समीक्षा महाधिवेशन मार्फत हुनु उपयुक्त हुने तर्क गरे।
2: अब निकट भविष्य महाधिवेशन हुँदैछ, नेतृत्वको हिसाबले मैले केही गल्ती कमी कमजोरी गरेको रहेछु भने त्यो समीक्षा त्यही महाधिवेशनमा हुन्छ।
1: नेता राणाले भने अब राप्रपासँग कुरा मिल्ने कुनै सम्भावना नरहेको बताए।
2: अब हामी राप्रपामा पहिले नेताहरूले पार्टी छोड्ने फेरि पार्टी मिल्ने भनेर होइन, हामी फरक नाम फरक चिन्ह र चाहिँ नि राप्रबाटमा नफर्किने गरी हामी निस्क्यौ।
1: राणा पक्षधरहरूले यस कदमलाई पार्टी परित्यागको पहिलो चरणका रूपमा तथ्याएका छन्। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। शान्तिको अन्तिम मौका भनिएको दक्षिण लेबननका लागि एउटा प्रस्तावित युद्ध विरामलाई हिजबुल्लाह लडाकु समूहले अस्वीकार गरेको छ। यसअघि अमेरिकी विदेश मन्त्रालयले इजरायल र लेबनन बीच उक्त नाजुक युद्ध विरामलाई नवीकरण गर्ने र हिजबुल्लाहका गतिविधि रोक्न कैयौं सुरक्षा जोनहरू स्थापना गर्ने सहमति भएको घोषणा गरेको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणीन्द्र दाहालबाट।
3: हिजबुल्लाका नेता नईम कासिमले उक्त सम्झौतालाई आत्मसमर्पण र पराजयको संज्ञा दिँदै लेबननका गाउँमा बमबारी भइरहेको अवस्थामा उत्तरी इजरायलमा आक्रमण नरोकिने बताएका छन्। दक्षिण लेबननमा इजरायली हमलामा कम्तीमा 9 मारिएपछि हिजबुल्लाले उत्तरी इजरायलमा बुधबार रकेट हमला गरेको थियो, जसको केही घण्टापछि वाशिङटनमा उक्त सम्झौता घोषणा गरिएको थियो। संयुक्त विज्ञप्तिमा उक्त सम्झौता इरानको समर्थन पाएको, हिजबुल्ला समूहले पूर्ण रूपमा आक्रमणहरू रोक्ने सहितका शर्तहरूमा निर्भर हुने भनिएको थियो। अमेरिका, इजरायल र लेबननले कुनै राज्य वा गैर राज्य पक्षले लेबननको भविष्य बन्धक बनाउने विषय अस्वीकार्य रहेको जनाएका थिए। लेबननका संचार माध्यमहरूमा बिहिबार पनि देशको दक्षिण भागमा आक्रमणहरू भएका र कम्तीमा एउटा हमलाले क्षति निम्त्याएको भनिएको छ। हिजबुल्ला लेबननको सबैभन्दा शक्तिशाली राजनीतिक समूह हो। इरानको समर्थनका कारण उसले लेबननको सेनाभन्दा शक्तिशाली सशस्त्र बल निर्माण गरेको छ र इजरायलसँग श्रृंखलाबद्ध लड़ाई गरेको छ। इजरायल, युके र अमेरिका सहित कैयौं देशहरूले हिजबुल्लालाई आतंकवादी संगठनको सूचीमा राखेका छन्। इजरायल र लेबनन बीचको सम्झौता इजरायली सीमा र त्यहाँबाट उत्तरमा झण्डै 30 पर इजरायलको स्थल सेनाको नियन्त्रणमा रहेको लिटानी नदी बीचको क्षेत्रबाट हिजबुल्लालाई हटाउने शर्तको कार्यान्वयनमा निर्भर रहने भनिएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: पाइने समय सूचक अहिले रातिको 9 बजे 9 PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पाइलट 89.8 MHz।

0: यस पटक पनि विवादमा कांग्रेसमा सदस्य संख्या निरन्तर ओह्रालो लाखौंले गरेनन् आदोवादिक सरकारी विद्यालयमा खर्दो विद्यार्थी राप्रपा फेरि चौटियो थवल शमशेर अलग वैदेशिक अनुदान लक्ष्य भन्दा 26% कम लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले प्रभात दैनिकमा छापिएको विपन्न समुदायका विद्यार्थीको भरोसा भन्दै महाकाली बहुप्राविधिक विद्यालय शीर्षकको शुभसमाचार
1: प्राविधिक शिक्षा अध्ययनको शोक तथा परिवारको आर्थिक अवस्थाले भ्याउन अप्ठ्यारो हुँदा पनि हुम्ला ताजाकोट गाउँपालिका एकका कमल खड्का प्राविधिक शिक्षा अध्ययनका लागि कञ्चनपुरको महेन्द्रनगर आइपुगे। हुम्लाको विकट बस्तीबाट एसई अध्ययन गरेर खड्का अहिले महेन्द्रनगर स्थित महाकाली बहुप्राविधिक शिक्षालय 3 वर्ष डिप्लोमा कोर्स फार्मेसीको दोस्रो वर्षमा अध्ययनरत छन्। भीमदत्त नगरपालिका 6 ऐचपुरमा डेरा गरी बस्ने खड्का महेन्द्रनगर आउनुको मुख्य उद्देश्य नै प्राविधिक शिक्षा हासिल गर्नु हो। मुगल गाउँमा ज्याला मजदूरी गरेर मलाई पढ़ाई खर्च जेम तेम जुटाइरहनु भएको छ। कृषिबाट परिवारको जोहो गर्न मुस्किल पर्छ। खड्काले भने बुबा भीरबाट लड़ेर अस्वस्थ भएपछि पढ़ाईका लागि पहाड़बाट पैसा नपठाएको वर्ष दिनभयो। शुल्क तिर्न बाँकी छ। कर्णालीको हुम्लाका अधिकांश विद्यार्थीहरूको उच्च शिक्षा अध्ययनका लागि सुर्खेत नेपालगंज काठमाण्डु लगायतका शहर आउने गरेको भए पनि खड्का भने प्राविधिक शिक्षा अध्ययनका लागि न्यून खर्च लाग्ने भएकाले महेन्द्रनगर झरेको बताउँछन्। भीमदत्त नगर पालिका र सिटीभिटीको साझेदारीमा 2078 सालदेखि महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनमा छ। अन्तर्निजी कलेज भन्दा यहाँ डिप्लोमा कोर्स 3 वर्षको शुल्क झण्डै 50% सस्तो छ। उनले भने शुल्क आधा जस्तो लाग्ने भएकाले हामी जस्ता न्यून आय भएका विद्यार्थीहरूको रोजाईमा यो शिक्षालय परेको हो। हुम्लामा निकै कष्टकर दैनिकी बीच एसईई गरेर महेन्द्रनगर पुगेका खड्काले गाउँसम्म जान अझै बस सुविधा नपुगेको बताए। बाजुराको मामले गाउँपालिका एकी अनिता रोका पनि शिक्षालयमा ल्याब टेक्निसियन अध्ययन गर्दैछिन्। महेन्द्रनगर स्थित मजगाउँमा दाईसित डेरा गरी बस्ने रोकाया शिक्षालयमा शुल्क सुलभ भएकाले बाजुराबाट अध्ययनका लागि यहाँ आएको बताउँछिन्।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: प्रसन्न दाई गएर जन्म गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन रुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरो छोरी सारी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त? नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। कर र भन्सार जाँच पास यसपटक पनि विवादमा शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। विद्युतीय सवारी साधनमा फेरबदल गरिएको करका दरहरू र बजेटको मुखमा भन्सारबाट जाँचफाँच गरिएका सवारी साधनको विषय यसपटक पनि विवादमा परेको छ। आर्थिक वर्ष 2083-84 बजेट वक्तव्य सार्वजनिक हुन अघि करको दर हेरफेर सम्बन्धी सूचना चुहिएको आशंकामा कोरला र रसुवागढ़ी नाकाबाट भन्सार जाँचफाँच गरिएका 776 विद्युतीय सवारी साधन सशस्त्र प्रहरी बल एपीएफले नियन्त्रणमा लिएको छ। ती सवारी साधन कास्कीको हेन्जा पर्वतको कुस्मा मुस्ताङको चुनसो तथा कोरोला र रसुवाबाट नियन्त्रणमा लिएका हुन्। सशस्त्र प्रहरी प्रवक्ता डीआईजी विष्णु प्रसाद भट्टले सवारी आयात गर्दा फर्जी डकुमेन्ट पेश गरिएको सूचनाका आधारमा कोरोलाबाट जाँचपास भएका 774 र रसुवाबाट दुईवटा सवारी साधन नियन्त्रणमा लिएको बताउनुभयो। डकुमेन्ट फ्रड गरेर सवारी साधन आयात भयो भन्ने सूचनाका आधारमा देशभरका युनिटमा परिपत्र गरिएको थियो, त्यही अनुसार ती सवारी साधन नियन्त्रणमा लिएको हो उहाँले भन्नुभयो। थप छानबिन तथा अनुसन्धानका लागि सम्बन्धित निकायलाई बुझाउनेछौ, अनुसन्धान त्यतिबाट हुन्छ उहाँको भनाइ छ। नियन्त्रणमा लिएका सवारी साधनमा सबैभन्दा बढ़ी बीआईडीका छन्। नेपालमा बीआईडीको आधिकारिक विक्रेता साइमेक्स इन्टलेक हाटबाट पहिलो बुकिङ सुनिश्चित भइसकेका कारण र नेपालमा विद्युतीय सवारी साधनको बढ़दो माग सम्बोधन गर्न आयात गरिएको जनाइएको छ। त्यस्तै सरकारी निकायसँग सम्बन्धित गरी कर परिवर्तनबाट बस्न खोजेको वा कुनै अनुचित लाभ लिएको भन्ने आरोप पूर्णत निराधार, असत्य तथा कम्पनीको प्रतिष्ठामा आघात पुर्याउने खालको रहेको साइमेक्स

0: इन्टले सुनाएको छ।
1: कंग्रेसका सदस्य संख्या निरन्तर ओह्रालो, लाखौंले गरेनन् अध्यावधिक। शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ, 42 वर्षीय जटाशंकर साहु कंग्रेसका महासमिति सदस्य थिए, अहिले कंग्रेसको सदस्यता अध्यावधिक, विवरणमा उनको नाम छैन। उनी 21 फागुनको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा रासोपा प्रवेश गरेका थिए, कंग्रेसमा अवसर पाउनै गाह्रो भयो। अर्कोतर्फ पार्टीभित्रै धेरै विपक्षी छन्, कतै टिकट पाइहाले पनि अन्तर्घात हुन्छ, त्यसैले कंग्रेस छाडे, सहनीले भने। बाराकै बसन्त बस्नेत कंग्रेस छाडेर रासोपाको जिल्ला सभापति हुने दौड़मा छन्। 14 महाधिवेशनदेखि पार्टीको क्रियाशील सदस्यता नवीकरण नगरेका उनले कंग्रेसकै शुभेच्छुक संस्था प्रेस युनियनको जिल्ला उपाध्यक्षबाट केही समय अगाडि मात्रै राजीनामा दिएका छन्। सहनी र बस्नेतले झैं कंग्रेसको सदस्यता अध्यावधिक नगर्नेको संख्या ठूलो छ। आन्तरिक विवाद, पार्टी छाडेर अन्य दलमा प्रवेश, विदेश पलायन र परिचय देखाउन नचाहने लगायतका कारण कम संख्यामा मात्र सदस्यता अध्यावधिक भएको हो। 14 महाधिवेशनमा 8,50,000 क्रियाशील सदस्य थिए। गत 10 पुषसम्म चलाइएको अभियानका क्रममा 4,50,000 नवीकरण र 1,50,000 नयाँ सदस्यता लिएका थिए। तिनैको विवरण अध्यावधिक गर्न कंग्रेसले 1 वैशाखदेखि अभियान चलाएको थियो। यसको म्याद बिहिबार सकिएको छ। राति 12 बजेसम्म अध्यावधिक गर्ने म्याद छ। त्यतिन्जेल 4,00,000 सदस्यता अध्यावधिक हुने अनुमान छ। क्रियाशील सदस्यता अध्यावधिक अभियानका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेलले बिहिबार साँझ भने, उनका अनुसार बिहिबार एक दिन साँझ 6 बजेसम्ममा मात्रै 55,000 सदस्यता अध्यावधिक गरेका छन्। विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएपछि कंग्रेसभित्र नयाँ ऊर्जा र उत्साह देखिएको थियो। नयाँ नेतृत्वले कंग्रेसलाई रिब्रान्डिङ र रिबिल्डिङ गर्ने उद्घोष गरेको थियो, तर त्यो उत्साह जसरी गएको प्रतिनिधि सभा निर्वाचनमा देखिएको थिएन, त्यस्तै स्थिति क्रियाशील सदस्य अध्यावधिकमा पनि पाइएको छ।
0: सरकारी विद्यालयमा किन घट्दैछन् विद्यार्थी शीर्षकमा नागरिक दैनिकमा खबर छ। पछिल्लो वर्षहरूमा सरकारी विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको छ। सरकारी विद्यालयमा विद्यार्थी संख्या निरन्तर घट्दो क्रममा रहँदा संस्थागत निजी विद्यालयमा पनि बढ़ेको तथ्याङ्कले देखाएको छ। जन्मदरमा आएको कमी, बसाई सराई, अभिभावकको रोजाई र शैक्षिक गुणस्तरप्रति अभिभावकको सचेतना यसका प्रमुख कारण मानिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको तथ्याङ्क अनुसार शैक्षिक सत्र 2082 कुल विद्यार्थी मध्य वैश्विक 2% र सरकारी विद्यालयमा र 27.8% निजी विद्यालयमा अध्ययनरत थिए। शैक्षिक सत्र 2081 यो संख्या सरकारीमा 67.7% र निजीमा 33.3% थियो। यी दुई शैक्षिक वर्षको तुलना गर्दा सरकारीमा 4.5% विद्यार्थी घटेको र निजीमा 33% बढ़ेको देखिन्छ। देशभरि 27,010 सरकारी विद्यालय छन्। सरकारी शिक्षामा सरकारले लगानी बढ़ाउँदै गए पनि पूर्वाधार र गुणस्तर सुधारमा ध्यान नदिँदा लगानी अनुसार प्रतिफल प्राप्त हुन नसकेको विद्यार्थी संख्या घट्दै गएकाले पनि पुष्टि हुन्छ। शिक्षातर्फ चालु आर्थिक वर्ष 2,11,00,000,000 विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षका लागि सरकारी शिक्षामा 2,18,00,000,000 रूपियाँ विनियोजन गरेको छ। 2040 साल भन्दा अघिसम्म अधिकतम अभिभावकहरू सन्तानलाई सरकारी विद्यालयमा पढ़ाउथे, तर 2046 सालको राजनीतिक परिवर्तनपछि देशमा निजी लगानीका विद्यालयहरू खुल्दै गएपछि एकातिर शिक्षामा प्रतिस्पर्धा बढ़यो भने अर्कोतिर अभिभावकलाई विद्यालय छनौटमा विकल्प खुल्ला भयो।
1: राप्रपा फेरि चल्थियो, शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा फेरि विभाजित भएको छ। महामन्त्री डा धवल शमशेर राणा समूह पार्टीबाट अलगिएको हो। उहाँ सहित पार्टीका केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी तथा विभिन्न तहका नेता कार्यकर्ता सहित 183 जनाले संयुक्त रूपमा पार्टी परित्याग घोषणा गरेका हुन्। बुधबार जारी गरिएको घोषणा पत्रमा उनीहरूले राप्रपाको मूल विचार, संवैधानिक राजसत्ता सहितको संसदीय व्यवस्थाप्रतिको प्रतिबद्धता र पार्टीको स्थापनाकालीन उद्देश्यप्रति आफूहरू अझै अडिग रहेको उल्लेख गरेका छन्। तर पार्टीमा नयाँ ऊर्जा र सम्भावनाको ढोका खोले पनि मूल नेतृत्वको हीनभाव, कमजोरी र आत्मकेन्द्रित शैलीका कारण ती सम्भावनाहरू क्षीण भएको दावी गरिएको छ। पार्टी नेतृत्वले केन्द्रीय कार्य समिति र अन्य संरचनालाई बेवास्ता गर्दै एकल निर्णय गर्ने प्रवृत्ति अपनाएको आरोप पनि उनीहरूले लगाएका छन्।

0: तहका पदाधिकारीहरू समेत रहेका छन्। यसअघि वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले चुनाव लगत्तै पार्टी छोडेको घोषणा गर्नुभएको थियो।
1: वैदेशिक अनुदान लक्ष्य भन्दा 26 अर्ब कम शीर्षकमा नागरिक दैनिकमा खबर छ। आन्तरिक राजस्व कम भएर सरकारले वैदेशिक अनुदान तथा ऋणबाट बजेट बनाइरहेको अवस्थामा विदेशी दात्री निकायबाट नेपालमा आउने अनुदान खटेको छ। सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसक्दा स्रोत अभावले विकास आयोजना प्रभावित भइरहेको अवस्थामा विकास साझेदारी दिने अनुदानमा पनि गिरावट आएको हो। सरकारले चालू आर्थिक वर्ष 2082/83 53,44,69,00,000 रूपियाँ विदेशी अनुदान लिने लक्ष्य लिएको थियो। चालू आर्थिक वर्ष सकिन डेढ़ महीना बाँकी रहँदा जेठ 20 गते बुधबारसम्म 20,91,00,000 रूपियाँ मात्र अनुदान प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको 39% मात्र हो। सरकारको लक्ष्य अनुसार मासिक सरदर करिब 4,45,00,000 रूपियाँका दरले 10.5 महिनामा 46,76,00,000 रूपियाँ अनुदान आउनु पर्थ्यो, तर अहिलेसम्म करिब 41,00,000,000 रूपियाँ मात्र अनुदान प्राप्त भएको छ। अनुदान घटेपछि अस्वाभाविक रूपमा स्रोत व्यवस्थापनमा दबाव बढ़ने अर्थ मन्त्रालयले जनाएको छ। नेपालीको प्रति व्यक्ति आमदानी बढ़ेकाले विदेशबाट आउने अनुदान खर्दै गएको अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले बताउनुभयो।
0: लामिछाने फर्कदै खनाल जाँदै शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने भारतको 5 दिने भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्कदैछन् भने सोही दिन परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने भ्रमणका लागि नयाँ दिल्ली जाँदैछन्। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने सोमबार नयाँ दिल्ली गएका हुन्। समकक्षी भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली जान लागेका खनाल आइतबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ। बिहिबार विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्री खनालको भ्रमणबारे जानकारी गराएको हो। खनालले नयाँ दिल्लीमा रहँदा समकक्षी विदेश मन्त्री जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन्। उक्त बैठकमा नेपाल र भारत बीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। विशेष गरी दुई देश बीचको व्यापार लगानी कनेक्टिभिटी सम्पर्क सञ्जाल ऊर्जा क्षेत्र र जनता जनता बीचको सम्बन्धलाई थप सुदृढ़ र विस्तारबारे विस्तृत रूपमा विचार विमर्श हुने कार्यसूचीमा उल्लेख छ। नियमित उच्च स्तरीय भ्रमण आदान प्रदानका रूपमा हुन लागेको यस भ्रमणले नेपाल र भारत बीचको कूटनीतिक ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ़ र मजबूत बनाउने विश्वास परराष्ट्र मन्त्रालयले गरेको छ।
1: संवैधानिक इजलास गठनमा वरियता विवाद शीर्षकमा हिमालय टाइम्समा खबर छ। सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनको विषयलाई लिएर विवाद उत्पन्न भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले स्थापित न्यायिक परम्परा र विधिलाई मिचेर वरिष्ठ न्यायाधीशहरूलाई बाहिर राखेर इजलास गठन गरेपछि न्याय क्षेत्र तरंकित बनेको हो। बुधबार गठन भएको इजलासमा वरियता मिचेपछि यसलाई कतिपयले कार्यपालिकाको प्रभाव तथा बेन्च सपिङको आशंका रूपमा हेरेका छन्। हरेक बुधबार बस्ने संवैधानिक इजलासमा यसअघि वरिष्ठताका आधारमा न्यायाधीशहरू छनौट गर्ने स्थापित सहमति र परम्परा थियो, तर बुधबार प्रधान न्यायाधीश शर्माले वरियतामा आफूपछि रहेका वरिष्ठतम न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद भुयाललाई संवैधानिक इजलासमा समावेश गर्नु भएन। उहाँहरूको साथ वरियतामा टलो रहेका न्यायाधीशहरू नवकोश सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेललाई राखेर इजलास गठन गरिएको थियो। यसअघि प्रधान न्यायाधीश नियुक्त भएपछि पहिलोपटक जेठ 13 गते इजलास तोक्दा भने शर्माले पहिलेकै प्रक्रिया अनुसार वरिष्ठताकै आधारमा गठन गर्नुभएको थियो। यो विषय किन पनि अत्यन्त पेचिलो बनेको छ भने बुधबारको इजलासमा कर्मचारी ट्रेड युनियन खारेज विरूद्धको अत्यन्त संवेदनशील मुद्दामा सुनवाई हुँदै थियो। ट्रेड युनियन अधिकार नागरिकको संवैधानिक हक भए पनि प्रधानमन्त्री वीरेन्द्र शाहको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले यसलाई आफ्नो प्रतिष्ठानको विषय बनाएको छ। यही राजनीतिक संवेदनशीलताका बीच वरिष्ठतम न्यायाधीशहरूलाई बाहिर राखिनुले धेरैलाई चस्काएको छ। यसअघि वैशाख 28 गते तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा बसेको संवैधानिक इजलासले ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। उक्त आदेश दिँदा न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद भुयालले बहुमतका आधारमा सरकारको निर्णय रोक्नु भएको थियो, तर त्यति बेला सरकारको निर्णयलाई सदर गर्न भन्दै